0: डायग्नोस्टिक रेडियोग्राफी डीआरटी सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी डिप्लोमा इन फार्मेसी सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
1: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल बेस्ड प्राक्टिकल ट्रेनिङ 100% प्राक्टिकल ओरिएन्टेड लर्निङ सहज तथा किफायती शुल्क संरचना मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण
0: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एन्ड कलेज भरपर्दो गन्तव्य बनेको छ। अनलाइन आवेदन फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म सीमित सिट भएकाले आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: सम्पर्क कैलपाल हस्पिटल एन्ड कलेज सुर्खेत रोड नेपालगंज बाँकी सम्पर्क नम्बर 081-534-017 081-536-275 स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार।
2: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
3: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागेको बेला त मिठै खाने कुरा खानु पर्यो नि।
3: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
4: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
3: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-60-840।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ। सूचना।
3: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
4: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
0: सिटी
1: भिटीबाट सम्बन्धन प्राप्त कलेज अफ अलाइड नेपालगंज बाँकेमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
0: यदि तपाईँ स्वास्थ्य तथा प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य बनाउन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस्। अनुभवी शिक्षक, आधुनिक प्रयोगशाला, व्यावहारिक सिकाइ र उत्कृष्ट शैक्षिक वातावरण सहित कलेज अफ अलाइड तपाईँको सफल भविष्यको भरोसा योग्य गन्तव्य बनेको छ।
1: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन, एचए डिप्लोमा इन फार्मेसी, पीसीएल इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, पीसीएल इन अफ्थाल्मिक असिस्टेन्ट ओए, डिप्लोमा इन फिजियोथेरापी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, प्री डिप्लोमा इन सर्भे इन्जिनियरिङ अमिन, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ
0: हाम्रा विशेषताहरू शान्त स्वच्छ तथा अध्ययन मैत्री वातावरण सुविधा सम्पन्न आफ्नै भवन भएको अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू व्यवस्थित लाइब्रेरी सुविधा सफा तथा हाइजेनिक क्यान्टिन खेलकुदका लागि पर्याप्त स्पोर्ट ग्राउन्ड अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता उत्कृष्ट शैक्षिक नतिजाको इतिहास प्र्याक्टिकल अर्थात् प्रयोगत्मक शिक्षामा विशेष जोड
1: गुणस्तरीय शिक्षा व्यवहारिक सिकाई र विद्यार्थीको उज्जवल भविष्य निर्माण
0: एचए र फार्मेसी कार्यक्रमको फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म अन्य कार्यक्रमहरूमा भने सिधै भर्ना हुन सकिनेछ
1: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके सम्पर्क नम्बर 081537546 081538260 98580303005 98480 9103 वेबसाइट www.collegeofallied.com गुणस्तरीय शिक्षा व्यवहारिक सिकाई र उज्जवल भविष्यको भरपर्दो आधार
0: सूचना
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ
0: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225 अरुवा सोना मनसोली चामल प्रति बोरा 1350 स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925 अरुवा मध्यम चामल प्रति बोरा 1350 चिनी प्रति किलो 95 र सूर्यमुखी तेल प्रति पेटी 2860
1: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है
0: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत
2: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ मानिकेश मंगलगढ़ी सुर्खेत सम्पर्क फोन नम्बर 083-520-045
5: यो रोगले पनि मर्नु न बाँच्नु बनायो क्यारो र कसोहरू भएको छ मेरा दिनेश भाइजना भया
6: तै त ए काउजु क्या गर्न मन गर्द

0: यता यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।

0: ri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856721314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।
1: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले प्रस्तावित प्रधान न्यायाधीश शर्माको कार्ययोजना र उजुरी अध्ययन गर्न विपक्षी दलले समय मागे। आजै उजुरीकर्तासँग छलफल गरी शर्मालाई बोलाउने सुनवाई समितिको तयारी, कृषि तथा वन मन्त्रालयद्वारा मानव वन्यजन्तु द्वन्द अन्त्य गर्न प्राविधिक समितिको कार्यदल गठन लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। कास्कीको पोखरा महानगरपालिकाले अमरसिंह माध्यमिक विद्यालयको स्वामित्वमा रहेको जग्गामा निर्माण गरिएका अनधिकृत संरचना हटाउन डोजर परिचालन गरेको छ। आज बिहान महानगरको टोलीले सुरक्षाकर्मीको सहयोगमा विद्यालयको जग्गा मिचेर बनाइएका घरटहरा भत्काएको हो। विद्यालयको जग्गामा लामो समयदेखि अवैध रूपमा विभिन्न भौतिक संरचना निर्माण गरी प्रयोग हुँदै आएका थिए। सार्वजनिक र शैक्षिक संस्थाको जग्गा संरक्षण गर्ने महानगरको नीति अनुरूप ती अनधिकृत टहराहरू हटाएको पोखरा महानगरपालिकाले जनाएको छ। आज सुन चाँदीको भाव सामान्य बढ़ेको छ। सुनको भाव आज तोलामा 500 रूपियाँले बढ़ेको हो। भाव बढ़ेर सुन आज तोलाको 2,95,300 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 2,94,800 रूपियाँ रहेको थियो। त्यस्तै आज चाँदीको भाव तोलामा 45 रूपियाँले बढ़ेको हो। हिजो तोलाको 5,040 रूपियाँमा कारोबार भइरहेको चाँदी आज तोलाको 5,085 रूपियाँ पुगेको महासंघले जनाएको छ। अब विदेशको खबर। अमेरिकाको लस एन्जलस नजिकै सिमी भ्याली क्षेत्रमा ठूलो डडेलो फैलिएको छ। घाँसे तथा झाड़ी क्षेत्रमा लागेको डडेलो तीव्र हावाका कारण फैलिँदा हजारौं बासिन्दा विस्थापित हुने जोखिम छ। कतिपयले घर छोड्नुपर्ने अवस्था छ। डडेलो फैलिएसँगै निभाउन अग्नि नियन्त्रक लागि परेका छन्। लस एन्जलसको डाउनटाउन क्षेत्रबाट झण्डै 40 माइल अर्थात 60 किलोमिटर उत्तर पश्चिममा रहेको सिमी भ्यालीमा डडेलो लागेको हो। 1,25,000 जनसंख्या रहेको त्यस क्षेत्रमा आगो फैलन थालेपछि स्थानीय प्रशासन र अग्नि नियन्त्रक निकायले उच्च सतर्कता अपनाएका अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। क्यालिफोर्नियाको अग्नि नियन्त्रण निकायले अहिलेसम्म मानवीय क्षति नभएको जनाएको छ। त्यसैगरी उत्तरी लस एन्जलसका विभिन्न आवासीय क्षेत्रमा पनि मानिसलाई सुरक्षित रहन र पूर्व तयारी गर्न भनिएको छ। पछिल्ला वर्ष जलवायु परिवर्तन, लामो खडेरी र अत्यधिक गर्मीका कारण वन तथा झाड़ीजन्य डडेलो र आगलागीका घटना बढ़दै गएका छन्। क्यालिफोर्निया हरेक वर्ष आगलागीको चपेटामा पर्ने क्षेत्रका रूपमा चिनिँदै आएको छ। अब खेल खबर। आईपीएल क्रिकेटमा आज राजस्थान रोयल्स र लखनऊ सुपर जायन्ट्सले खेल्दैछन्। यो खेल नेपाली समय अनुसार बेलुका 7:45 जयपुरमा शुरू हुनेछ। अंक तालिकामा राजस्थान 12 खेलमा 12 अंकका साथ 5औं र लखनऊ समान 12 खेलमा 8 अंक सहित अंक तालिकाको पुछारमा छ। यसअघि हिजो भएको खेलमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किंग्सलाई हराउँदै प्लेअफमा पुगेको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। प्रस्तावित प्रधान न्यायाधीश शर्माको कार्ययोजना र उजुरी अध्ययन गर्न विपक्षी दलले समय मागे। आजै उजुरीकर्तासँग छलफल गरी शर्मालाई बोलाउने सुनवाई समितिको तयारी। मानव वन्यजन्तु द्वन्द अन्त्य गर्न प्राविधिक समितिको कार्यदल गठन, आवश्यक नीति र कानून संशोधनका लागि सिफारिश गर्ने। चितवनको पुलबाङमा जंगली च्याउ खाँदा बिरामी मनिता चेपाङको पनि ज्यान गयो। ज्यान गुमाउने बालबालिकाको संख्या 3 जना पुग्यो। अमेरिकाको सिमी भ्यालीमा ठूलो डडेलो, हजारौं नागरिक विस्थापित हुन सक्ने जोखिम। आईपीएल क्रिकेटमा आज राजस्थान र लखनऊ खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौ। नमस्कार।
2: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर इलेक्ट्रिसियन मेसन जियो इन्जिनियरिङ ल्याब टेक्निसियन हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी हेल्थ असिस्टेन्ट एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ।

0: अन्य संस्थाहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टिमबाट सञ्चालित संस्था नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने निर्माण व्यवसाय कन्सल्टेन्सी सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने अपरेटरका लागि लाइसेन्स सम्मको सहजीकरणको व्यवस्था गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने आवश्यकता अनुसार होस्टेलको व्यवस्था भएको डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने नोट शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई त्यसै छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटेल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935 98582399 98584792 र 98448161175। सिप सिकौ आत्मनिर्भर बनाऊ प्राविधिक शिक्षा सफल भविष्यको आधार।
1: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
1: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
2: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-702। मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
4: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
3: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
4: त्यसो भए दिदी आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
3: ल ल त्यसो भए आज त्यही जाउँ, आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
4: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता, न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत, प्रोप्राइटर शिव रावत, सम्पर्क नम्बर 97670-71284 र 97498-40।
3: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
5: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
6: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95। र सूर्यमुखी तेल प्रति पेटी 2860।
5: छुट कार्यक्रम निश्चित अवधि सम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
6: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, विजयनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत।
7: एसई सक्यो, अब रमाइलो सुरु भयो।
8: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
7: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
8: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
7: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
9: नेपाल टेलिकम, राष्ट्रको संचार।
10: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
11: रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज।

0: पनि सोच छ, तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ।
1: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
0: त्यसो भए सुन्नु, इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
1: हो र, के खास छ त इलाइट सिएमा?
0: एक्सपिरियन्स सिए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
1: ओहो, अनि लोकेसन?
0: बानेश्वर काठमाडौँ। सम्पर्क 01-59-14-284, 97-164-65-37। लिमिटेड सिज, ढिला नगर्नुहोस्।
1: इलाइट सिए, तपाईँको सफलताको सही सुरुवात।
2: रेडियो भेरी एफएम।

प्राप्त शैक्षिक संस्थाहरूबाट भर्नाका लागि आवेदन फारम भर्ने अन्तिम मिति सम्ममा कुनै पनि अध्ययन संस्थान संकायका विषयमा स्नातक तह वा स्वसरह उत्तीर्ण भएकाहरूले मात्र प्रवेश परीक्षाका लागि अनलाइन आवेदन फारम भर्न योग्य हुनेछन्। कानूनमा पहिले नै स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरूले पुनः LLB प्रवेश परीक्षामा आवेदन दिन पाउने छैनन्। थप जानकारीको लागि सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत सम्पर्क फोन नम्बर 083-520-307 083-520-298।

0: स्टैंडर्ड डिस्प्ले एआई पावर्ड कैमरा 2 वर्ष को वारंटी सहित रेडमी A7 में 5200 mAh तथा रेडमी A7 प्रो में 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: ओहो ला
3: ल ल ल ल मरेको के हो?
2: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
3: तेरिका कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
2: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
3: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
2: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
4: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
5: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: के भन्ने सोच्छ तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
8: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिनै गाह्रो छ।
7: त्यसो भए सुन्नुहोस्, इलाइट सीएमा सीए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
8: हो र, के खास छ त इलाइट सीएमा?
7: एक्सपिरियन्स सीए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
8: ओहो, अनि लोकेसन?
7: बानेश्वर काठमाडौँ। सम्पर्क 01-59-14-284, 97-61-84-65। लिमिटेड सिट्स, ढिला नगर्नुहोस्।
8: इलाइट सीए, तपाईँको सफलताको सही सुरुवात।
9: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
10: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
9: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
10: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
9: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
10: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ, मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
9: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
10: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि, यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रगिरी तीन थान नजिकै रहेको छ नि।
9: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरी के हो कसो?
10: लटिपिराग फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।
11: विपद दुर्घटना बीमा सम्बन्धी सूचना। आन्तरिक मामिला तथा कानून मन्त्रालय कर्णाली प्रदेश र राष्ट्रिय बीमा कम्पनी बीच भएको सम्झौता बमोजिम कर्णाली प्रदेशमा स्थायी बसोबास भएका र अन्य प्रदेशमा स्थायी बसोबास भई यस प्रदेशमा सरकारी गैर सरकारी तथा अन्य क्षेत्रमा कार्यरत नेपाली नागरिकको अग्नि भूकम्प बाढ़ी जलमग्न पहिरो जमीन धसिने वा भाँसिने हावाहुरी महामारी आगलागी हिमताल विस्फोटन ज्वालामुखी विस्फोटन आँधी बेरी चट्याङ शीतलहर हिउँ असिना जस्ता प्राकृतिक विपदका कारण मृत्यु भएमा मृतकको हकवालाले घटना भएको 35 दिन भित्र राष्ट्रिय बीमा कम्पनीमा तोकिए बमोजिमका कागजात पेश गरी विपद सामूहिक दुर्घटना बीमाको विमाङ्क बापतको रकम 2,00,000 रूपियाँ लिन हुन सर्वसाधारणको जानकारीका लागि अनुरोध गर्दछौ।
12: आवश्यक कागजातहरू: विपद जोखिम बीमा सम्बन्धी कार्यविधिको अनुसूची 1 बमोजिमको दावी फारम, मृतकको पोस्टमार्टम रिपोर्ट, नाता प्रमाणित प्रमाण पत्र, हकवालाको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि, मृत्यु दर्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि, सम्बन्धित स्थानीय तहको सिफारिस, घटनास्थल मुचुल मुचुलका सर जिमिन मुचुलका
13: कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय वीरेन्द्र नगर सुर्खेत
14: रेडियो भेरी एफएम रेडियो भेरी एफएम
15: रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ज
16: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 2 बजेको छ
17: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी

0: ओहो रामुदाई कता हिड्नु भयो?
1: कता हिड्नु, धानको बिउ राख्ने बेला भयो, धानको बिउ लिन बजार जान लागेको नि।
0: कुन धान लगाउने विचार गर्नु भयो र?
1: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि?
0: ल दाई पनि, युएस कम्पनीको युएस 312 शंकर धान लगाउने नि।
1: यो धान कस्तो छ नि बहिनी?
0: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाड़ी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
1: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शंकर धान युएस 312 धानको बिउ लिएर आउँछु, अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
0: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
2: नेपाली माटोले रोजेको, किसानले खोजेको शंकर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको युएस कम्पनीको युएस 312 शंकर धान नै लगाऊ।

0: जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900
1: सूचना
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
1: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1,225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1,350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1,925, अरुवा मध्यम चामल प्रति बोरा 1,350, चिनी प्रति किलो 95 र सूर्यमुखी तेल प्रति पेटी 2,860।
2: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
1: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विजयनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।
3: के तपाईलाई पोली हाउस स्प्रिंकलर स्प्रे पम्प टिमो टिप्ने स्याउ टिप्ने जुस मेसिन अल्मुनियमका सामानहरू चाहिएको छ
4: वा गाडी धुने मेसिन कम्प्रेसर टायर ट्युब मोबिल अण्डाबाट चल्ला निकाल्ने च्याउ बनाउने सामान घाँस काट्ने चारा मेसिन दुध डेरीका सामान
3: किचन चिम्नी आरओ फिल्टर भ्याकुम क्लिनर बाथ टब मोडुलर किचनका सामान मिक्सर ग्राइन्डर आइरन चाहिएको छ
4: वा अनुदानकै मूल्यमा आधुनिक जोत्ने हलो झोला जस्तै भिरेर खनजोत गर्न तरकारी मकै गोड्ने मेसिनका लागि सम्पर्क मानिकेज मार्केटिङ सुर्खेत।
5: एसई सकियो, अब रमाइलो सुरु भयो।
6: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
5: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
6: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
5: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
7: नेपाल टेलिकम, राष्ट्रको संचार।
8: सबैको मन सुने
7: रेडियो भेरी एफएम।
9: Come on guys, I want to dedicate everyone. Let's party, celebrate, get ready on.

0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र HRDC बनेपा काभ्रे पराञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एकापसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एकापसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56।

0: California.
1: Extreme energy drink.
2: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
3: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही जेठ 9 गते शनिबारको दिन आउनु हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुबनको पनि उपचार सेवा उपलब्ध छ।
4: हाम्रा दैनिक सेवाहरू हडजोडी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
5: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
6: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
7: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही जेठ 8 गते शुक्रबार र 9 गते शनिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
8: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
9: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
7: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्रनगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6696।
10: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
11: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
10: हाम्रा सेवाहरू
11: ग्यास्ट्रिक, अल्सर, गानोबोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेसन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
10: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहुलपुर बसपार भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 98-484-6631।
12: रेडियो भेरी एफएम

0: जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900
1: सूचना
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
1: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1,225, अरुवा सोना मन्सोली चामल प्रति बोरा 1,350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1,925, अरुवा मध्यम चामल प्रति बोरा 1,350, चिनी प्रति किलो 95 र सूर्यमुखी तेल प्रति पेटी 2,860।
2: छुट कार्यक्रम निश्चित अवधि सम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
1: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विरेन्द्र नगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत

0: hello.
1: Let's go. 6.9 inch standard display, AI powered camera, 2 years warranty sahit. Redmi A7 ma 5200 mAh tatha Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik visheshtaharule tapai ko man jitna barambar.
2: यो जिन्दगीले पनि केही लथरबाट लाउला जस्तो छ। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन। के गर्ने गर्ने मलाई दिक्कार भइसक्यो।
3: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
2: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु मैले?
3: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर अमृत सहर पन्जाबमा जा।
4: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
3: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
2: हो र दाजु, कहाँ गएर कसलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन।

0: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
1: हो, त्यही गएर सुरजन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो।
0: लकी पिराक फोन नम्बर 9820293948 9820293948।
2: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
3: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
0: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 20 बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339975 र 98145084031।
3: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
4: रेडियो भेरी FM।

0: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लाग्यो बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यहीँ जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97460-840।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रिएर।
4: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
1: हामी कहाँ सामसङ, भिभो, ओप्पो, रेडमी, इन्फिनिक्स, कलर, लाभा कम्पनीका मोबाइल, एलजी, सामसङ, सिजी कम्पनीका टिभी, फ्रिज, घडी, रेडियो, ब्याट्री, इमर्जेन्सी लाइट तथा विभिन्न कम्पनीका इलेक्ट्रोनिक्स सामानहरू सुखद मूल्यमा होलसेल तथा फुटकरमा बिक्री गरिनुका साथै मोबाइल मर्मत पनि गरिन्छ।
4: हजुर, यति मात्र कहाँ हो र, हामी कहाँ किस्तामा टिभी, फ्रिज, एसी, वासिङ मेसिन र सबै ब्रान्डका मोबाइलहरू पाइन्छ।
1: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ, बीच बजार सुर्खेत। सम्पर्क नम्बर 0385208181, मोबाइल नम्बर 98580405719।
2: डिजिटल ठगीबाट बचौं।
0: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
2: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
0: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कको पहल।
5: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
6: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
5: हाम्रा सेवाहरू
6: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
5: सम्पर्क तीर्थ नारायण आयुर्वेदिक औषधालय, कोहलपुर, बस पाँच मित्र टिकट काउन्टर देखि पश्चिम पत्ति। मोबाइल नम्बर 98480-44631। स्कूलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक, गाइड, गेस्ट पेपर लगायतका पाठ्य सामग्री,
6: लोक सेवा आयोगका किताबहरू,
5: ऐन, नियम, कार्यालय, विद्यालय तथा संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौँ।
7: सुपथ मूल्य सेवाका लागि एक मात्र कर्नर, अल्फा स्टेशनरी स्टोर्स एन्ड जनरल अर्डर सप्लायर, वीरेन्द्र नगर छ, बुद्ध पथ सुर्खेत। सम्पर्क फोन नम्बर 0385211137।
8: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
9: फिजिशियन डॉक्टर कुलराज साई द्वारा दीने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थायराइड रोग सम्बन्धी हाड नसा तथा बात रोग विशेषज्ञ डॉक्टर तेजेन्द्र साउ द्वारा दीने सेवाहरू हाड हड्डी नसा बात रोग सम्बन्धी का सम्पूर्ण सेवाहरू सर्जन डॉक्टर संजोग शिवाकोटी द्वारा दीने सेवाहरू शरीर में भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसी द्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
10: वरिष्ठ डाक्टर द्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
9: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
0: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-702।
4: खुशीको खबर
11: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
4: हाम्रा विशेष सेवाहरू आईबीएफ आईयूआई हिस्टोस्कोपी दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू
11: एचसीआरसी अस्पताल नेपालगंज तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455369484।

0: नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रस्तावित प्रधान न्यायाधीश शर्माबारे संसदीय सुनवाई चल्दै, बेन्च फिक्सिङदेखि भ्रष्टाचारसम्मका आरोप, न्यायालयमा सुधार गर्ने शर्माको कार्ययोजना। प्रतिनिधि सभामा आज पनि श्रम संस्कृति पार्टीको प्ले कार्ड सहित विरोध प्रदर्शन। सुकुम्बासी व्यवस्थापन तथा महँगी नियन्त्रणका लागि पहल गर्न सांसदहरूको माग। यस वर्षको वसन्त ऋतुमा 1181 जनाले हिमाल आरोहणको अनुमति लिए, 1.25 अरब भन्दा बढ़ी राजस्व संकलन। चीनिया नौसेनाले पश्चिमी प्रशान्त महासागरमा तालिमका लागि विमानवाहक युद्धपोत पठायो। चीनको सैन्य गतिविधि क्षेत्रीय अस्थिरताको सबैभन्दा ठूलो स्रोत भएको ताइवानको भनाई। र बीबीएलको उद्घाटन खेल चेन्नईमा आयोजना गर्ने तयारी। नेपाल खबरमा अब पूरा खबर। संसदीय सुनवाईका क्रममा प्रस्तावित प्रधान न्यायाधीश मनोज कुमार शर्मालाई सांसदहरूले प्रश्न सोधिरहेका छन्। शर्मा अहिले समितिमा उपस्थित भए जवाफ दिइरहनु भएको छ। शर्मामाथि परेका 16 उजुरीमाथिको छलफल सकिएको छ। शर्मा विरूद्ध 16 उजुरीकर्ताले उजुरी दर्ता गराएका छन्। उजुरीकर्ताहरूले शर्मामाथि सर्वोच्च अदालतमा न्यायाधीश रहँदा बेन्च फिक्सिङ गरेको आरोप लगाएका छन्। राजनैतिक प्रभाव र पहुँचका आधारमा संवेदनशील मुद्दाको सुनवाई प्रभावित बनाएको उहाँमाथि आरोप छ। केही उजुरीकर्ताले शर्मालाई नेपो बेबी भन्दै पारिवारिक शक्ति र पहुँचको भरमा न्यायिक क्षेत्रमा उक्लिएको आरोप समेत लगाएका छन्। शर्मा न्यायाधीश नियुक्तिपछि नेकपा एमालेसँग निकट बनेको र राजनैतिक प्रभावमा काम गरेको आरोप पनि लगाइएको छ। यसले न्यायपालिकाको निष्पक्षता र स्वतन्त्रतामाथि प्रश्न उठाएको उजुरीकर्ताहरूको भनाई छ। यस्तै काठमाडौँ महानगरपालिकाको फोहोर व्यवस्थापन सम्बन्धी विवादित मुद्दामा रिट खारेज गरी झण्डै 2 अर्ब रूपियाँ बराबर भ्रष्टाचार आरोप समेत उहाँले लागेको छ। यस्तै उजुरीकर्ताहरूले एनसेल कर फिर्ता सम्बन्धी विवादास्पद प्रकरणमा पनि शर्माले सहयोगी भूमिका खेलेको दावी गरेका छन्। शक्तिको दुरूपयोग र न्यायपालिकामा परिवारवाद मौलाएको आरोप समेत उजुरीमा समावेश गरिएको छ। प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा बारे संसदीय सुनवाई समितिले आजै औपचारिक सुनवाई गर्दैछ। समितिले उजुरीकर्ताका भनाई, प्रमाण र आरोपको गम्भीरता मूल्यांकन गरेपछि मात्रै नियुक्तिबारे अन्तिम निर्णय प्रक्रिया अघि बढ़ाउने जनाएको छ। यसैबीच प्रधान न्यायाधीशमा सिफारिश हुनुभएका मनोज कुमार शर्माले न्यायालयमा सुधार गर्ने कार्ययोजना प्रस्तुत गर्नुभएको छ। न्यायालयको सुधारका लागि 1 महिनाभित्र उच्चस्तरीय अध्ययन समिति गठन गर्ने उहाँको योजना छ। उहाँले संसदीय सुनवाई समितिमा पेश गरेको कार्ययोजनामा न्यायाधीश नियुक्ति सम्बन्धी प्रस्तावहरू पनि समावेश गरिएको छ। नेपाल बार एसोसिएशनको नेतृत्वमा कानून व्यवसायीहरूले आज सर्वोच्च अदालत परिसरमा दिउँसै लालटिन बालेर सांकेतिक प्रदर्शन गरेका छन्। सर्वोच्च अदालतमा पछिल्लो समय विकसित घटनाक्रमप्रति असन्तुष्टि जनाउँदै उनीहरूले न्यायालयमा देखिएको अवरोध र न्याय अन्यलको विरोध गरेका हुन्। नेपाल बार एसोसिएशनले अस्ति आइतबार बसेको बैठक मार्फत अदालतमा रिट निवेदन समेत दर्ता हुन नसक्ने अवस्था सृजना भएको निष्कर्ष निकाल्दै विरोधको कार्यक्रम घोषणा गरेको थियो। त्यही अनुसार आज दिउँसो 1 बजे बारको कार्यालय प्रांगणमा कानून व्यवसायहरू भेला भएर लालटिन बालले विरोध प्रदर्शन गरेका हुन्। प्रतिनिधि सभाको आजको बैठकमा पनि विपक्षी दल श्रम संस्कृति पार्टीले प्ले कार्ड सहित विरोध प्रदर्शन गरेको छ। बैठक शुरू भए लगत्तै पार्टीका अध्यक्ष हर्क साम्पाङ सहितका सांसदहरूले आफ्नो ठाउँबाट उठेर प्ले कार्ड देखाउँदै विरोध प्रदर्शन गरेका हुन्। संसदमा बोल्नका लागि समय माग्नुभएका साम्पाङ समय नपाएपछि संसद बैठक छाडेर जानुभएको छ। त्यसअघि संसदको कार्यवाही अगाडि बढ़िरहँदा श्रम संस्कृति पार्टीका सांसदहरूले विभिन्न माग अंकित प्ले कार्ड सहित उभिएर सदनको ध्यानकर्षण गराएका थिए। यो दलले हिजोको बैठकमा पनि यसै गरी विरोध प्रदर्शन गरेको थियो। लगातार दोस्रो दिन आज पनि संसद बैठकमा श्रम संस्कृतिले आफ्नो असन्तुष्टि व्यक्त गर्दै विरोधलाई निरन्तरता दिएको हो। यसैबीच सांसदहरूले सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन, महँगी नियन्त्रण, तत्काल राहत प्याकेज ल्याउनुपर्ने, सेनिटरी प्याड र हानिकारक वस्तुमा सिन ट्याक्स हटाउन माग गरेका छन्। यस्तै मापदण्ड विपरीतका अस्पतालमाथि कार्यवाही गर्न पनि सांसदहरूले माग गरेका छन्। प्रतिनिधि सभामा सरकारको नीति कार्यक्रम लगायत विषयमा छलफल चलिरहेको छ। यस वर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि अनुमति लिने विदेशीको संख्यामा वृद्धि भइरहेको छ। पर्यटन विभागका अनुसार सन् 2026 को वसन्त ऋतुमा हिमाल आरोहणका लागि 79 देशका 1181 आरोहीले अनुमति लिएका छन्। विभागका सूचना अधिकारी हिमाल गौतमले सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि अनुमति प्रदान गरिएको जानकारी दिनुभयो। अहिलेसम्म सगरमाथा आरोहणका लागि 55 देशका 494 आरोहीले अनुमति लिएका छन्। सगरमाथा आरोहणका लागि सबैभन्दा धेरै 109 चिनिया नागरिकले अनुमति लिएका छन्। पर्यटन विभागले 6500 मिटर भन्दा माथिका हिमाललाई आरोहणका लागि अनुमति दिँदै आएको छ। यस वर्ष विभिन्न हिमाल आरोहणका लागि अनुमति प्रदान गरे बापत 1,25,84,60,554 रूपियाँ राजस्व संकलन गरेको छ। विभागले सबैभन्दा सगरमाथाबाट 1,07,86,91,475 रूपियाँ संकलन गरेको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943333 4935555।
0: सीधा कुरा, प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा। अब थप खबरहरू। देशैभर तापक्रम बढ़दै गएको छ। आज सबैभन्दा बढ़ी तापक्रम कैलालीको धनगढ़ी एयरपोर्टमा 37.7 डिग्री सेल्सियस मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विशेष गरी सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तापक्रम बढ़दै गएको छ। आउँदा दिनमा तापक्रम झन बढ़दै जाने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। केही ठाउँमा पानी पर्ने अनुमान भए पनि तत्काल ठूलो पानी पर्ने सम्भावना भने छैन। महाशाखाका अनुसार आज र भोलि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने धेरै ठाउँमा गर्मी हुनेछ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले आगामी बजेट तर्जुमाका विषयमा विज्ञहरूसँग परामर्श लिने निर्णय गरेको छ। समितिको चौथो बैठकले 8 जना विज्ञहरूको नामावली पारित गर्दै उनीहरूलाई आउँदा बैठकमा बोलाएर सरकारलाई थप सुझाव तथा निर्देशन दिन आवश्यक राय लिने निर्णय गरेको हो। समिति सभापति कृष्ण हरि बुढाथोकीले बैठकमा समिति अन्तर्गत गठन गरिएका विषयगत उपसमितिहरूले आफ्नो प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरेको समेत जानकारी दिनुभयो। उहाँका अनुसार उपसमितिहरूले विभिन्न विषयमा देखिएका विभिन्न ज्ञाप तथा फाइन्डिङहरू समिति समक्ष राखेका थिए। मानव वन्यजन्तु द्वन्द व्यवस्थापनका लागि प्राविधिक समिति टास्क फोर्स गठन गरिएको छ। वन्यजन्तुबाट हुने क्षति नियन्त्रण नीति तथा कार्यक्रम सुधार र पालिकामा प्रभावकारी कार्यान्वयनका लागि प्राविधिक समिति गठन भएको हो। मानव वन्यजन्तु द्वन्द व्यवस्थापन विशेषज्ञको संयोजकत्वमा 15 सदस्यीय टास्क फोर्स गठन गरिएको कृषि वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ। टास्क फोर्सले वन्यजन्तुबाट हुने क्षतिको अध्ययन अनुसन्धान वर्तमान अवस्थाको समीक्षा तथा आवश्यक नीति र कानून संशोधनका लागि सिफारिश गर्नेछ। अब विदेशको खबर। ताइवानले चीनको सैन्य गतिविधि क्षेत्रीय अस्थिरताको सबैभन्दा ठूलो स्रोत भएको बताएको छ। चीनीय नौसेनाले पश्चिमी प्रशान्त महासागरमा तालिमका लागि विमान वाहक युद्धपोत ल्याओनिङ पठाएको घोषणा गरेसँगै ताइवानले यो प्रतिक्रिया दिएको हो। ताइवानका प्रधानमन्त्री चो जंग ताईले चीनको निरन्तर सैन्य गतिविधि क्षेत्रीय अशान्ति र अस्थिरताको सबैभन्दा ठूलो स्रोत भएको बताउनु भएको समाचार संस्था रोइटर्सले जनाएको छ। लोकतान्त्रिक रूपमा शासित ताइवानलाई चीनले आफ्नो क्षेत्र मान्दै आएको छ र राजनैतिक दबाव बढ़ाएको छ। यस्तै चीनले ताइवानका राष्ट्रपतिलाई चिङते पृथकतावादी भएको आरोप लगाउँदै उहाँसँगको वार्तालाई अस्वीकार गर्दै आएको छ। राष्ट्रपति तेले पदभार ग्रहण गरेको दोस्रो वार्षिक उत्सवको पूर्व सन्ध्यामा राजधानी ताइपेईमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री ताईले चीनको गतिविधि बारे चिन्ता व्यक्त गर्नुभएको खबरमा उल्लेख छ। अब खेल खबर। अस्ट्रेलियाको बिग बास लीग बीबीएल 2026-27 उद्घाटन खेल आउँदो डिसेम्बरमा भारतको चेन्नईमा आयोजना गर्ने तयारी भएको छ। बीबीएलको आउँदो 16 संस्करणको उद्घाटन खेल चेन्नईको एमए चिदम्बरम रंगशालामा हुने तयारी भएको क्रिकेट सम्बन्धी जानकारी दिने वेबसाइट क्रिक इन्फोले जनाएको छ। क्रिकेट अस्ट्रेलियाले गएको फेब्रुअरीमा चेन्नईको मैदानलाई सम्भावित स्थलका रूपमा पहिचान गरेको थियो। लगत्तै तामिलनाडु क्रिकेट संघ टीएनसीए र भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआईसँगको सकारात्मक छलफलपछि चेन्नईमा बीबीएल उद्घाटन खेल आयोजना गर्ने योजना अघि बढ़ेको खबरमा उल्लेख छ। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। प्रस्तावित प्रधान न्यायाधीश शर्माबारे संसदीय सुनवाई चल्दै बेन्च फिक्सिङदेखि भ्रष्टाचारसम्मका आरोप न्यायालयमा सुधार गर्ने शर्माको कार्ययोजना। प्रतिनिधि सभामा आज पनि श्रम संस्कृति पार्टीको प्ले कार्ड सहित विरोध प्रदर्शन। सुकुम्बासी व्यवस्थापन तथा महँगी नियन्त्रणका लागि पहल गर्न सांसदहरूको माग। यस वर्षको वसन्त ऋतुमा 1181 जनाले हिमाल आरोहणको अनुमति लिए 1.25 करोड़ भन्दा बढ़ी राजस्व संकलन। चीनिया नौसेनाले पश्चिमी प्रशान्त महासागरमा तालिमका लागि विमान पोत पठायो। चीनको सैन्य गतिविधि क्षेत्रीय अस्थिरताको सबैभन्दा ठूलो स्रोत भएको ताइवानको भनाई। र बीबीएलको उद्घाटन खेल चेन्नईमा आयोजना गर्ने तयारी।

0: नेपाल पे क्यूबार में आवत हुई क्लग आज अपन बैंक वित्तीय संस्था चाहे वॉलेट में संपर्क करी मोबाइल बैंकिंग ऐप वॉलेट कनेक्ट आईपीएस ओ इंटरनेशनल पेमेंट ऐप मन से नेपाल पे क्यूआर में सहजील से भुगतानी पाए नेपाल पे क्यूआर नेपाल के अपने क्यूआर।
1: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग दुई। सर्वजीको परिवार सबैले डराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक्स सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर इलेक्ट्रिसियन मेसन जियो इन्जिनियरिङ ल्याब टेक्निसियन हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा अफ फार्मेसी हेल्थ असिस्टेन्ट एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टीमबाट सञ्चालित संस्था नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने निर्माण व्यवसाय कन्सल्टेन्सी सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने अपरेटरका लागि लाइसेन्ससम्मको सहजीकरणको व्यवस्था गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने आवश्यकता अनुसार होस्टेलको व्यवस्था डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने नोट शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935 98582390 98584072 र 98448161175। सिप सिकौं आत्मनिर्भर बनाऊ प्राविधिक शिक्षा सफल भविष्यको आधार।
3: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ज।

6.9 इंचको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, दुई वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आज बनाउस सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।
1: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही जेठ 8 गते शुक्रबार र 9 गते शनिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
2: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
3: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
1: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6096।
4: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ, अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
5: के भयो बोलादै, के गुनगुनाइरहेको?
4: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
5: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
4: यति सजिलै?
5: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
6: Radio Bheri FM

जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900 मा

0: तपाई गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँतरङ्गको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँतरङ्गको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
2: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339975 र 98145804031।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। सुनौलो अवसर
3: सिटी भिटीबाट सम्बन्धन प्राप्त कलेज अफ अलाइड नेपालगंज बाँकेमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
1: यदि तपाईँ स्वास्थ्य तथा प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य बनाउन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस्। अनुभवी शिक्षक, आधुनिक प्रयोगशाला, व्यावहारिक सिकाइ र उत्कृष्ट शैक्षिक वातावरण सहित कलेज अफ अलाइड तपाईँको सफल भविष्यको भरोसा योग्य गन्तव्य बनेको छ।
3: हाम्रा कार्यक्रमहरू PCL इन जनरल मेडिसिन।
1: सुनौलो अवसर
3: सिटी भिटीबाट सम्बन्धन प्राप्त कलेज अफ अलाइड नेपालगंज बाँकेमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलिसकेको

0: डिप्लोमा इन फार्मेसी, पीसीएल इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, पीसीएल इन अफ्थाल्मिक असिस्टेन्ट ओए, डिप्लोमा इन फिजियोथेरापी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, प्री डिप्लोमा इन सर्वे इन्जिनियरिङ अमिन, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ।
1: हाम्रा विशेषताहरू शान्त, स्वच्छ तथा अध्ययन मैत्री वातावरण, सुविधा सम्पन्न आफ्नै भवन भएको, अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू, व्यवस्थित लाइब्रेरी सुविधा, सफा तथा हाइजेनिक क्यान्टिन, खेलकुदका लागि पर्याप्त स्पोर्ट ग्राउन्ड, अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास, प्र्याक्टिकल अर्थात् प्रयोगत्मक शिक्षामा विशेष जोड,
0: गुणस्तरीय शिक्षा, व्यावहारिक सिकाइ र विद्यार्थीको उज्जवल भविष्य निर्माण।
1: एचए र फार्मेसी कार्यक्रमको फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म, अन्य कार्यक्रमहरूमा भने सिधै भर्ना हुन सकिनेछ।
0: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके, सम्पर्क नम्बर 081537546, 081538260, 98580303005, 98480 91037। वेबसाइट www.collegeofallied.com, गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाई र उज्जवल भविष्यको भरपर्दो आधार।
2: रेडियो भेरी एफएम

विगत 30 वर्षदेखि विरेन्द्रनगर छ नेताचोकबाट सेवा दिँदै आइरहेको मानिके सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिके एज मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।

0: 6.9 को standard display, AI powered camera, 2 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: के तपाई आकर्षक फोटो प्रेमी र डिजाइनको खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर छ बुद्धपथ लाइन, गरिमा विकास मैकमुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
3: एसई सक्यो, अब रमाइलो सुरु भयो।
4: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
3: अझै रमाइलो, ₹50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
4: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
3: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
5: नेपाल टेलिकम, राष्ट्रको संचार।
6: सबैको मन सुने
5: रेडियो भेरी FM।

0: भर्ना सम्बन्धी सूचना
1: यस सुर्खेत बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2082-83 का लागि स्नातक एलएलबी प्रथम वर्षका लागि भर्ना खुलेको सम्पूर्ण विद्यार्थीहरूमा जानकारी गराउँदछौ।
0: भर्ना कार्यक्रमहरू आवेदन फारम भर्ने अवधि यही चैत 30 गतेदेखि 2083 जेठ 7 गतेसम्म, प्रवेश परीक्षा सञ्चालन 2083 जेठ 29 गते शुक्रबार दिउँसो 12 बजेदेखि, प्रवेश परीक्षा शुल्क 1700, ई सेवा खल्ती कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा आवेदक स्वयंको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ।
1: आवेदन फारम उपलब्ध हुने अनलाइन आवेदन फारम त्रिभुवन विश्वविद्यालयको कानून संकायको वेबसाइट www.yafol.edu.np वा www.entrance.yafol.edu.np मा उपलब्ध हुनेछन्। प्रवेश पत्र प्राप्त गर्ने तरिका 2083 साल जेठ 25 गते www.yafol.edu.np मार्फत चेक योर स्टेटसबाट डाउनलोड गर्न सकिनेछ। प्रवेश परीक्षा सञ्चालन हुने केन्द्र पछि प्रकाशित गरिनेछ।
0: साथै त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त शैक्षिक संस्थाहरूबाट भर्नाका लागि आवेदन फारम भर्ने अन्तिम मिति सम्ममा कुनै पनि अध्ययन संस्थान संकायका विषयमा स्नातक तह वा स्वसरह उत्तीर्ण भएकाहरूले मात्र प्रवेश परीक्षाका लागि अनलाइन आवेदन फारम भर्न योग्य हुनेछन्। कानूनमा पहिले नै स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरूले पुनः एलएलबी प्रवेश परीक्षामा आवेदन दिन पाउने छैनन्। थप जानकारीको लागि सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत सम्पर्क फोन नम्बर 083-520-307 083-520-298।
2: खुसीको खबर,
3: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
2: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
3: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455-36984।
4: डिजिटल ठगीबाट बचौं।
1: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
4: ध्यान दिनुहोला, ब्याङ्कले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
1: वित्तीय सचेतनाका लागि सांग्रीला डेभलपमेन्ट ब्याङ्कको पहल।
5: रेडियो भेरी एफएम 98.6 / 102.7 मेगाहर्ज।
6: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 4 बजेको छ।
7: Extreme energy drink. Taste the difference. Feel the energy.

0: हिमाल पहाड़ तराई जोड्छौं सबैलाई दिउँसो चार बजेको भेरी हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा कर्णाली प्रदेश सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट बारे सरकारवालासँग छलफल गर्यो। आवश्यकताका आधारमा कार्यक्रम र बजेट ल्याउन सरकारवालाको सुझाव। बदियाको गुलरिया नगरपालिका क्षेत्रमा निर्माणाधीन बबई सिंचाई योजना अन्तर्गत नहर निर्माण कार्य अन्तिम चरणमा। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज राजस्थान र लखनऊ भिड्दै प्लेअफ हुने चार मध्ये तीन टोलीको टुङ्गो लाग्यो। कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बजेट र राजस्व परामर्श सम्बन्धी छलफल र सुझाव संकलन गरेको छ। ब्रेनरमा भएको कार्यक्रममा प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले सरकारवाला निकाय प्रमुख तथा प्रतिनिधि आगामी बजेटका प्राथमिकता र चुनौती अनि सुधारका विषयमा उनीहरूसँग छलफल गरेको हो। कार्यक्रमका सहभागीले कर्णालीको विकास, रोजगारी, कृषि, पर्यटन, पूर्वाधार, सुशासन तथा बजेट कानूनका विषयमा सुझाव दिएका छन्। कार्यक्रममा पूर्व मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता जीवन शाहीले नीति तथा कार्यक्रम बजेट र क्षेत्रगत आवश्यकतासँग समन्वय गरेर ल्याउनु पर्नेमा जोड़ दिनुभएको छ। यस्तै विपक्षी दलका नेता मंगल शाहीले शब्दमा मात्र सीमित नभई व्यावहारिक र प्रतिफलमुखी बजेट ल्याउनु पर्नेमा जोड़ दिनुभएको छ भने पूर्व मुख्यमन्त्री राजकुमार शर्माले विगतका कमी कमजोरी सुधार गर्दै रोजगारी सृजना गर्ने गरी र कृषि उत्पादन र भूगोल सुहाउँदो योजना ल्याउनु पर्नेमा जोड़ दिनुभएको छ। कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोद कुमार शाहले बजेट कार्यान्वयनका लागि प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक रहेको बताउनु भएको छ। यस्तै गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशका संयोजक निमबहादुर केसीले प्रदेश र स्थानीय तहबीच समन्वय, अनुगमन तथा कर्मचारी क्षमता अभिवृद्धिमा जोड़ दिनुभएको छ। प्रदेश मामिला समितिका सभापति कर्णाली खड्काले प्रविधि र कृषिलाई केन्द्रमा राख्दै दीर्घकालीन लाभ हुने गरी बजेट ल्याउन पर्नेमा जोड़ दिनुभएको छ। आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले चालू आर्थिक वर्षमा भएका कमी कमजोरी सुधार गर्दै उत्पादन, जनमुखी र नतिजामुखी बजेट तथा नीति र कार्यक्रम ल्याइने प्रतिबद्धता जनाउनु भएको छ। बर्दियाको गुलरिया नगरपालिका क्षेत्रमा निर्माणाधीन बबई सिंचाई योजना अन्तर्गत नहर निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ। योजनाले गुलरिया नगरपालिकाभित्र 7,000 हेक्टर कृषि जमीनमा सिंचाई सुविधा पुर्याउने लक्ष्य लिएको छ। गत वर्षदेखि शुरू गरिएको नहर निर्माण अन्तर्गत वडा नम्बर 1, 3 र 4 4 किलोमिटर मूल नहर तथा 9 किलोमिटर शाखा नहर निर्माण भइरहेको छ। आयोजनाका अनुसार हालसम्म गुलरिया खण्डको करिब 78% काम सम्पन्न भइसकेको छ। बबई सिंचाई आयोजनाले पूर्वी क्षेत्रमा 34 किलोमिटर मूल नहर निर्माण गरिसकेको छ भने गुलरिया क्षेत्रमा काम सम्पन्न भएपछि पश्चिमतर्फ थप 41 किलोमिटर नहर निर्माण हुनेछ। यससँगै आयोजना अन्तर्गत कुल 91 किलोमिटर नहर सञ्जाल विस्तार हुने बताइएको छ। र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज पनि एकमात्र खेल हुनेछ। आज बेलुका 7:45 राजधानीको राजस्थानको राजधानी जयपुरमा हुने खेलमा घरेलु टोली राजस्थान रोयल्स र लखनऊ सुपर जायन्ट्स भिड्नेछन्। 12 खेलमा 12 अङ्क जोडेको राजस्थान खेल जित्दै प्लेअफको सम्भावना कायम राख्ने योजनामा छ भने प्रतियोगिताबाट बाहिरिसकेको लखनऊ प्रतिष्ठाको लागि खेल्दैछ। 12 खेलमा 8 अङ्क जोडेको लखनऊ अंक तालिकामा पुछारमा रहेको छ। आज लखनऊसम्म हारेमा भने राजस्थान पनि प्लेअफ फोरबाट बाहिरिने भएको छ। गैराती भएको खेलमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किङ्सलाई 5 विकेटले हराएको छ। चेन्नईले दिएको 181 रनको लक्ष्य हैदराबादले 19 ओभरमा 5 विकेट गुमाएर पूरा गर्यो। हैदराबादका ईशान किशनले सर्वाधिक 70 रन बनाउनुभयो। हैदराबादको जितसँगै गुजरात टाइटन्स पनि प्लेअफमा पुग्न सफल भएको छ। प्लेअफ पुग्ने 4 टोलीमध्ये अब 1 टोलीको मात्र टुङ्गो लाग्न बाँकी छ, जसमा पंजाब, राजस्थान, चेन्नई र दिल्लीको सम्भावना कायमै छ। स्थलीलाई दिउँसो चार बजेको फेरि हाइलाइट सकियो, अहिले पाँच बजेको फेरि हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
1: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
2: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
1: हाम्रा सेवाहरू
2: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, निकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, कन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
1: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहुलपुर बसपास भित्र टिकट काउन्टरदेखि पश्चिम पट्टि। मोबाइल नम्बर 9840044631।
3: महिला तथा प्रसूति स्वास्थ्य सेवामा अब तपाईँको भर पर्दो गन्तव्य एससीआरसी अस्पताल नेपालगंज चारबाई रोडमा। यहाँ अनुभवी विशेषज्ञ महिला तथा प्रसूति विशेषज्ञ डाक्टर कुमार शाहद्वारा महिला स्वास्थ्यका सम्पूर्ण समस्याको आधुनिक उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू पाठेघरको मासु फुल्ने, डिम्बाशयको सिस्ट, बाँझोपन समस्या, पाठेघर झर्ने, पिसाब चुहिने, पाठेघरको क्यान्सर उपचार, महिनावारी अनियमितता, गर्भावस्थाको जटिलता, सुरक्षित सामान्य प्रसूति तथा सिजरियन, गर्भपतन सेवा, एन्डोमेट्रियोसिस, बच्चा नबस्ने समस्या, डिम्बाशय ट्युमर, गर्भाशय हटाउने शल्यक्रिया र परिवार नियोजन सेवा उपलब्ध छ।
3: सफा वातावरण, अत्याधुनिक उपकरण, अनुभवी टोली एससीआरसी अस्पताल तपाईँको सेवामा समर्पित। महिलाको स्वास्थ्य, परिवारको भविष्य, स्वस्थ रहनुहोस्। समयमै जाँच गराउनुहोस्। स्थान चारबाइनी रोड, नेपालगंज। सम्पर्क मोबाइल नम्बर 9845536984।

0: me a
1: extreme energy drink.
2: यो रोगले पनि मर्नु न बाँच्नु बनायो क्याहरू र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भया
3: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
2: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्याहरू त आफै भन्दिनँ क्या
3: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
4: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हाखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
5: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
6: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98489576
7: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्
8: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँतरङ्गको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँतरङ्गको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ
5: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत एसबीआई बैंकको एक घर तलपट्टि सम्पर्क मोबाइल नम्बर 97454933975 र 98145404031
8: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला सुनौलो अवसर
9: सिटीबिटीबाट सम्बन्धन प्राप्त कलेज अफ अलाइड नेपालगंज बाँकेमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ
8: यदि तपाईँ स्वास्थ्य तथा प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य बनाउन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस् अनुभवी शिक्षक आधुनिक प्रयोगशाला व्यावहारिक सिकाइ र उत्कृष्ट शैक्षिक वातावरण सहित कलेज अफ अलाइड तपाईँको सफल भविष्यको भरोसा योग्य गन्तव्य बनेको छ
9: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन एसए डिप्लोमा इन फार्मेसी पीसीएल इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी पीसीएल इन अफ्थाल्मिक असिस्टेन्ट ओए डिप्लोमा इन फिजियोथेरापी डिप्लोमा इन सिभिल इन्जिनियरिङ प्री डिप्लोमा इन सर्वे इन्जिनियरिङ अमिन प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ
8: हाम्रा विशेषताहरू शान्त स्वच्छ तथा अध्ययन मैत्री वातावरण सुविधा सम्पन्न आफ्नै भवन भएको अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू व्यवस्थित लाइब्रेरी सुविधा सफा तथा हाइजेनिक क्यान्टिन खेलकुदका लागि पर्याप्त स्पोर्ट ग्राउण्ड अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता उत्कृष्ट शैक्षिक नतिजाको इतिहास प्राक्टिकल अर्थात् प्रयोगत्मक शिक्षामा विशेष जोड
9: गुणस्तरीय शिक्षा व्यावहारिक सिकाइ र विद्यार्थीको उज्जवल भविष्य निर्माण
8: एचए र फार्मेसी कार्यक्रमको फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म अन्य कार्यक्रमहरूमा भने सिधै भर्ना हुन सकिनेछ
9: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके सम्पर्क नम्बर 081537546 081538260 98580303005 98480 9107 वेबसाइट www.collegeofallied.com गुणस्तरीय शिक्षा व्यवहारिक सिकाई र उज्जवल भविष्यको भरपर्दो आधार
0: रेडियो भेरी एफएम रेडियो भेरी एफएम
10: रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज

0: नाककान घाटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचईआरसीमा अत्याधुनिक उपकरण दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
1: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
0: नाक बन्द हुने समस्या,
1: नाकबाट रगत बग्ने,
0: नाकभित्र मासुको गिर्खा पलाएको,
1: घ्राण शक्ति गुम्ने,
0: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
1: कानको संक्रमण,
0: कान सुन्न गाह्रो हुने,
1: कान बज्ने समस्या,
0: चक्कर लाग्ने,
1: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
0: घाँटी दुख्ने,
1: आवाज बन्द हुने,
0: निल्न गाह्रो हुने,
1: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
0: चारवाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081-538-150, 081-535-151।

0: जुन सुकै बाटोको लागि भनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ झ्याल बाहिर धुलोले ढाक्छ बत्ती फोन सबको लाइन काटेछ सब धेरै डराएका हुन्छ तर एकछिनमा भूकम्प रहेछ शर्माजीले श्री एफई 550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील
2: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही जेठ 8 गते शुक्रबार र 9 गते शनिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ
3: उच्च रक्तचाप उच्च कोलेस्ट्रोल सुगर मधुमेह सास फुल्ने छाती र मुटु दुख्ने शरीर सुन्निने मुटुको बाथरोग मुटुको पेस मेकर एन्जियोग्राफी एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने बाइपास अपरेसन गरेको वा गर्नुपर्ने मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला
4: उपलब्ध सेवाहरू मुटुको ईसीजी इको 24 घण्टे होल्टर एबीपीएम टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ
2: सम्पर्क सुपत मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत फोन 083-521-987 र मोबाइल 98-585-696
5: ओहो रामुदाई कता हिँड्नु भयो
6: कता हिँड्नु धानको बिउ राख्ने बेला भयो धानको बिउ लिन बजार जान लागेको नि
5: कुन धान लगाउने विचार गर्नु भयो र
6: कुन धान लगाउने हो भनेर सोचिरहेको छु कुन लगाउँदा ठिक होला नि
5: ल दाई पनि युएस कम्पनीको युएस 312 शङ्कर धान लगाउने नि
6: यो धान कस्तो छ नि बहिनी
5: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको खानामा मिठो पाक्नलाई नै छिटोका साथै मध्य पहाडी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि
6: ए हो र त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान युएस 312 धानको बिउ लिएर आउँछु अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु
5: हुन्छ दाई सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई
7: नेपाली माटोले रोजेको किसानले खोजेको शङ्कर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्
8: मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको युएस कम्पनीको युएस 312 शङ्कर धान नै लगाऊ
9: रेडियो भेरी एफएम

0: Daily Hango.
1: Let's go.
2: 6.9 inch को standard display, AI powered camera, 3 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार.
3: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छ. विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन. के गर्ने
4: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
3: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन. अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा.
3: के भन्छ नि दाजु, मैले त पुरै बुझिन त
4: हौ. हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ. मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि.
3: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त.
4: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि. यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि.
3: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट. अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि वहाँ गरी के हो कसो.
4: लकी पिराक फोन नम्बर 9820293948 9820293948.
5: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना.
6: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ.
5: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू.
6: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्र

0: नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 0883590038, मोबाइल 9858720935, 9862829133 र 9855556।
1: रेडियो भेरी एफएम

0: झरना खुल्यो।
1: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 मा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जिहिन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
1: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-91-960 र 97-678-84-566।
2: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
1: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही जेठ 9 गते शनिबारको दिन आउनु हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने महिनावारी अनियमित हुने आङ खस्ने स्तनमा देखिने गाँठा गुठी पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुबनको पनि उपचार सेवा उपलब्ध छ।
3: हाम्रा दैनिक सेवाहरू हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा
0: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत फोन नम्बर 083-590-693।
4: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु हरे राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रेर
0: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु पसल
5: हामी कहाँ सामसङ भिभो ओप्पो रेडमी इन्फिनिक्स कलर लाभा कम्पनीका मोबाइल एलजी सामसङ सिजी कम्पनीका टिभी फ्रिज घडी रेडियो ब्याट्री इमर्जेन्सी लाइट तथा विभिन्न कम्पनीका इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा होलसेल तथा फुटकरमा बिक्री गरिनुका साथै मोबाइल मर्मत पनि गरिन्छ।
0: हजुर यति मात्र कहाँ हो र हामी कहाँ किस्तामा टिभी फ्रिज एसी वासिङ मेसिन र सबै ब्रान्डका मोबाइलहरू पाइन्छ।
5: प्रोप्राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत सम्पर्क नम्बर 083-520-881 मोबाइल नम्बर 98-580-40-519।
6: रोगले पनि मर्नु न बाँच्नु बनायो क्यारू र कसोहरू भएको छ मेरा दिनेशै भाइजना भयो
7: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
6: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारू त आफै भन्दिनँ क्या
7: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थिए अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
8: तपाईँलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथ रोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दाँत दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
1: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
9: विगत 24 वर्षदेखि तपाईको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेशचोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97486 3175 र 98489956576।
10: भर्ना सम्बन्धी सूचना
11: यस सुर्खेत बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2082-83 का लागि स्नातक LLB प्रथम वर्षका लागि भर्ना खुलेको सम्पूर्ण विद्यार्थीहरूमा जानकारी गराउँदछौ।
10: भर्ना कार्यक्रमहरू आवेदन फारम भर्ने अवधि यही चैत 30 गतेदेखि 2083 जेठ 7 गतेसम्म, प्रवेश परीक्षा सञ्चालन 2083 जेठ 29 गते शुक्रबार दिउँसो 12 बजेदेखि, प्रवेश परीक्षा शुल्क 1700, ई सेवा खल्ती कनेक्ट IPS को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा आवेदक स्वयंको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ।
12: रेडियो भेरी FM 98.6 RX 2.7 MHz।
13: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 5 बजेको छ।
14: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: हिमाल पहाड़ तराई जोड्छौं सबैलाई साँझ पाँच बजेको फेरि हाइलाइट्सबाट शब्दकालको नमस्कार तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रोमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा दैलेख र कालीकोटका छवटा स्थानीय तहबीज विकास बहस सम्पन्न, छ बुँदी साझा प्रतिबद्धता व्यक्त, भाकेमा पछिल्लो एक महिनामा विभिन्न अपराधका 205 मुद्दा दर्ता र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज राजस्थान र लखनऊ खेल्दै प्लेअफ पुग्ने चार मध्ये तीन टोलीको टुङ्गो लाग्यो। दैलेख र कालीकोटका छवटा स्थानीय तहबीच भएको विकास बहसपछि छ बुँदी प्रतिबद्धता व्यक्त गरिएको छ। सबैभन्दा उचाइमा पर्ने महाबु लेकमा भएको विकास बहसपछि छ बुँदी साझा प्रतिबद्धता व्यक्त गरिएको हो। दैलेखको महाबु गाउँपालिका र कालीकोटको महाबै गाउँपालिकाको सिमानामा पर्ने महाबु लेक कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय केन्द्रका रूपमा समेत रहेको छ। दुई जिल्लाका छवटा स्थानीय तहबीच विकासका साझा मुद्दामा केन्द्रित रहेर विकास बसको आयोजना गरिएको हो। बसमा दैलेखको महाबु गाउँपालिका र नौमुली गाउँपालिकाका अध्यक्ष तथा नारायण नगरपालिकाका प्रमुखको सहभागिता रहेको छ। यस्तै कालीकोटबाट महाबै गाउँपालिकाका अध्यक्ष तथा खाडाचक्र नगरपालिका र तिला गुफा नगरपालिकाका जनप्रतिनिधिहरू सहभागी भएका छन्। बैठकले छ बुँदे साझा प्रतिबद्धता व्यक्त गरेको छ। खासगरी दैलेखको नारायण नगरपालिका, नौमुले गाउँपालिका, महाबु गाउँपालिका र कालीकोट महाबै गाउँपालिका, तिलागुफा नगरपालिका एवं खानाचक्र नगरपालिकाका नागरिक लाभान्वित हुने भएकाले दैलेखको महाबु लेकसम्म र नागमादेखि मुगुसम्मको सड़क सञ्चालनमा रहे पनि महाबु लेकदेखि नागमसम्म ट्रयाक मात्र खुल्न बाँकी रहेकाले यसको ट्रयाक खोल्न माग गर्ने निर्णय गरिएको बताइएको छ। यस्तै गरी कालीकोट र दैलेख जिल्लाको सिमानामा रहेको प्रसिद्ध धार्मिक एवं तीर्थस्थल महावीर धामको विकास र प्रवर्धनका लागि आवश्यक पूर्वाधार निर्माणका लागि बजेट माग गर्ने निर्णय पनि बैठकले गरेको छ। यस्तै गरी बैठकले दैलेखको भैरवी गाउँपालिका एक जलजलीमा रहेको पेट्रोलियम पदार्थ उत्खननको अनुसन्धान कार्य सम्पन्न भए पनि उत्पादन प्रक्रिया अझै शुरू हुन नसकेको भन्दै यसलाई तत्काल अघि बढ़ाउन संघीय सरकारसँग माग गर्ने निर्णय पनि गरेको बैठकमा सहभागी पालिकाका प्रमुख तथा प्रतिनिधिहरूले बताएका छन्। प्रहरीले बाँकेमा पछिल्लो एक महिनामा विभिन्न अपराधका 205 मुद्दा दर्ता गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेले जिल्लाभरको प्रगति प्रतिवेदन सार्वजनिक गर्दै वैशाख महिनामा मात्र यी मुद्दा दर्ता भएका जनाएको हो। दर्ता भएका मुद्दा मध्ये जघन्ने तथा गम्भीर प्रकृतिका 10 तथा 61 सामान्य प्रकृतिका अपराध अन्तर्गत रहेका छन् भने अन्य अपराध अन्तर्गत 134 रहेका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी दीपक पातलीले महिला बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित 9 घटनामा 11 जनालाई पक्राउ गरिएको बताउनु भएको छ। यस्तै गरी आर्थिक अपराधसँग सम्बन्धित 34 घटनामा प्रहरीमा दर्ता भएका छन् भने चालू मुद्दाका प्रतिवादी पक्राउ अभियान अन्तर्गत वैशाख महिनामा 187 पक्राउ परेको जनाइएको छ। सार्वजनिक चासो रहेका 19 पेण्डिङ मुद्दाको सफल अनुसन्धान गरिएको पनि डीएसपी पातलीले बताउनु भएको छ। संसदीय सुनवाई समितिले प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्माको नाम अनुमोदन गरेको छ। आज बसेको समितिको बैठकमा शर्माको संसदीय सुनवाई प्रक्रिया पूरा भएसँगै उहाँको नाम प्रधान न्यायाधीशमा अनुमोदित भएको हो। वैशाख 24 गते बसेको संवैधानिक परिषदको बैठकले शर्माको नाम अनुमोदन गरेको थियो। शर्मा संसदीय सुनवाई समितिबाट प्रधान न्यायाधीशमा अनुमोदित भएसँगै अब राष्ट्रपतिबाट शपथ लिएर सर्वोच्चको कुर्सी सम्हाल्न तयार हुनुहुने भएको छ। प्रधान न्यायाधीशको रूपमा शर्माले 6 काम गर्ने बताइएको छ। शर्मा 79 वैशाखसम्म सर्वोच्चको नेतृत्वमा रहनुहुने भएको छ। 76 वैशाख 6 सर्वोच्च अदालत प्रवेश गर्नुभएका शर्माको जन्म 27 असार 4 गते पर्साको वीरगंजमा भएको हो। शर्माले नेपाल ल क्याम्पस काठमाडौँबाट बिएल र भारतको पुणे विश्वविद्यालयबाट एलएलएम गर्नुभएको छ। उहाँले नेपालको त्रिभुवन विश्वविद्यालयबाट श्रम कानूनमा विद्यावारिधि पनि गर्नुभएको छ। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज राजस्थान रोयल्स र लखनऊ सुपर जायन्ट्स खेल्दैछन्। बेलुका पाउने 8 बजे राजस्थानको राजधानी जयपुरमा खेल शुरू हुँदैछ। 12 खेलमा 12 अङ्क जोडेको राजस्थान खेल जित्दै प्लेअफमा सम्भावना कायम राख्ने योजनामा छ भने प्रतियोगिताबाट बाहिरिसकेको लखनऊ प्रतिष्ठाको लागि खेल्दैछ। 12 खेलमा 8 अङ्क जोड्दै अङ्क तालिकाको पुछारमा रहेको लखनऊसम्म हारेमा भने राजस्थान पनि प्लेअफ होडबाट बाहिरिनेछ। लखनऊसँगको पराजयले प्लेअफ बोर्डबाट बाहिरिने भएकाले राजस्थान आज जसरी पनि जित्नुपर्ने दबावमा रहेको छ। प्लेअफ पुग्ने 4 टोलीमध्ये 3 टोलीको टुङ्गो लागिसकेको छ भने बाँकी रहेको 1 टोलीमा पंजाब राजस्थान चेन्नई र दिल्लीको सम्भावना कायम रहेको छ। हस्त हरिराई, साँझ 5 बजेको फेरि हाइलाइट सकियो। अहिले साँझ 6:30 बजेको फेरि खबरमा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
1: सूचना।
2: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522553 र मोबाइल नम्बर 98586454।

जुनसुकै बाटोको लागि पनि कै र सबैको लागि भने कै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल परफर्मेन्स मात्र रु 2,78,900 मा

0: Extreme energy drink.
1: के तपाईँ एसई पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एन्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
2: सिटी भिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्यकर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
1: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन एचए, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
2: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्राक्टिकल ट्रेनिङ, 100% प्राक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण।
1: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एन्ड कलेज भरपर्दो गन्तव्य बनेको छ। अनलाइन आवेदन फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म सीमित सिट भएकाले आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: सम्पर्क कैलपाल हस्पिटल एन्ड कलेज, सुर्खेत रोड, नेपालगंज बाँकी। सम्पर्क नम्बर 081-534-017, 081-536-275। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार।

0: सुनौ ल सर।
1: सिटी भिटीबाट सम्बन्धन प्राप्त कलेज अफ अलाइड नेपालगंज बाँकेमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
0: यदि तपाईँ स्वास्थ्य तथा प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य बनाउन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस्। अनुभवी शिक्षक, आधुनिक प्रयोगशाला, व्यावहारिक सिकाइ र उत्कृष्ट शैक्षिक वातावरण सहित कलेज अफ अलाइड तपाईँको सफल भविष्यको भरोसा योग्य गन्तव्य बनेको छ।
1: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन, एसए, डिप्लोमा इन फार्मेसी, पीसीएल इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, पीसीएल इन अफ्थाल्मिक असिस्टेन्ट ओए, डिप्लोमा इन फिजियोथेरापी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, प्री डिप्लोमा इन सर्वे इन्जिनियरिङ अमिन, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ।
0: हाम्रा विशेषताहरू शान्त, स्वच्छ तथा अध्ययन मैत्री वातावरण, सुविधा सम्पन्न आफ्नै भवन भएको, अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू, व्यवस्थित लाइब्रेरी सुविधा, सफा तथा हाइजेनिक क्यान्टिन, खेलकुदका लागि पर्याप्त स्पोर्ट ग्राउण्ड, अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास, प्र्याक्टिकल अर्थात् प्रयोगत्मक शिक्षामा विशेष जोड,
1: गुणस्तरीय शिक्षा, व्यावहारिक सिकाइ र विद्यार्थीको उज्जवल भविष्य निर्माण,
0: एसए र फार्मेसी कार्यक्रमको फारम भर्ने अन्तिम मिति यही जेठ 10 गते सम्म, अन्य कार्यक्रमहरूमा भने सिधै भर्ना हुन सकिनेछ।
1: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके, सम्पर्क नम्बर 081537546, 081538260, 98580303005, 98480 91037। वेबसाइट www.collegeofallied.com, गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल भविष्यको भरपर्दो आधार।
2: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाऊँ न खाजा खान।
3: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
3: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
4: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
3: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670712484 र 97498640।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
5: आइपुग्यो आधुनिक जोत्ने हलो, मिनी ट्रिलर, थ्रेसर, पानी ताने पम्प, पावर ट्रिलर, सोलर पम्प, कम्पाउन्ड मिल, घाँस काट्ने मेसिन, कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेज मार्केटिङ बिजनेस सर्भिस प्रणाली, वीरेन्द्रनगर सुर्खेत। फोन नम्बर 083-520-045।
6: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
7: यो जिन्दगीले पनि केही लछर बाटो लाउँदा जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
8: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
7: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन। पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कसे हो दाजु मैले?
9: अब इन्डिया जाने सुर कसिया भए बोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
10: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
9: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
10: हो र दाजु,
7: कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
9: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
10: हो, त्यही गएर
9: सूर्जन रोकाईलाई भेट।
10: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि उहाँ गरे के हो कसो।
9: लटिपिराग फोन नम्बर 9820293948 9820293948।
11: रेडियो भेरी एफएम।

0: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको तीन दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो
1: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ
2: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ
1: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
2: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ
3: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढ़ी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-702

0: विगत 30 वर्ष देखि विरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गते देखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-0045।
1: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही जेठ 8 गते शुक्रबार र 9 गते शनिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
2: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
3: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
1: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्रनगर छ हुलाक नजिक सुर्खेत, फोन 083-521-987 र मोबाइल 98-85-50-696।
4: रेडियो भेरी एफएम।

0: एसटीयू उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाई बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो एस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्भिसेक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सर्ट टर्म ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टिमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्स सम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भएको, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935, 98582399, 98584072 र 98448161175। सिप सिकौ, आत्मनिर्भर बनाऊ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।
1: खुशीको खबर,
2: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
1: हाम्रा विशेष सेवाहरू आईबीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
2: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान 4 वाहिनी रोड नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455369484।
3: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउँदा जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
4: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
3: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
3: के रे के रे, के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
4: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
3: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
4: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
3: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, वहाँ गरी के हो कसो।
4: ल टिपिराख फोन नम्बर 98202943 98202943
1: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
5: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू: छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी। हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू: हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर संजोग शिवाकोटी द्वारा दिइने सेवाहरू। शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
5: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
6: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
7: सबैको मन सुने
8: रेडियो भेरी एफएम
9: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ।
10: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
11: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी विकास चापागाईसँगै हृदय रिमालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
12: संसदीय समितिबाट अनुमोदित मनोज कुमार शर्माले केही बेरमा प्रधान न्यायाधीशको शपथ लिँदै काठमाडौँ उपत्यका नदी किनारबाट विस्थापित प्रति परिवार 25,000 पुनर्स्थापना खर्च दिने सरकारको निर्णय।
11: देशभर गर्मी बढ़दो क्रममा पश्चिम तराईमा तापक्रम 37 डिग्री नाग्यो, दिउँसोको समयमा अनावश्यक बाहिर ननिस्कन महाशाखाको सुझाव।
12: कंगो र युगाण्डामा इबोला फैलिएपछि नेपालमा पनि सतर्कता, जनस्वास्थ्य जोखिमका दृष्टिले आत्तिहाल्न नपर्ने।
13: हात्तिनु पर्ने कुराहरू छैन, किनकि यो श्वास प्रश्वासबाट सर्ने रोग होइन, यो पानीबाट सर्ने रोग पनि होइन। स्रोतको सूचनाहरूमा हामी विश्वास गर्ने र त्यस हिसाबले आफूलाई सूचित राख्नुपर्छ।
11: चिनिया नौसेनाले पश्चिमी प्रशान्त महासागरमा तालिमका लागि विमान वाहक युद्धपोत पठायो। चीनको सैन्य गतिविधि क्षेत्रीय अस्थिरताको सबैभन्दा ठूलो स्रोत भएको ताइवानको भनाई।
12: र आईपीएल क्रिकेटमा आज राति राजस्थान र लखनऊ खेल्दै।
14: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
15: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
16: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस द पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 मा भर्ना खुल्यो।
15: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
16: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
15: थप जानकारीका लागि फोन नम्बर 01-5551-990 मा सम्पर्क गर्नुहोला।
17: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
11: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले आजै शपथ लिँदै हुनुहुन्छ। शपथ लिए लगतै उहाँले कार्यभार सम्हाल्ने कार्यक्रम तय भएको छ। आज दिउँसो संसदीय सुनवाई समितिबाट अनुमोदन हुनुभएका शर्माको केही बेरमा राष्ट्रपति कार्यालय शीतल निवासमा शपथको कार्यक्रम तय भएको छ। संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली 2080 नियम 26 उपनियम 5 बमोजिम शर्माको नाम सर्वसम्मत रूपमा स्वीकृत भएको हो। संवैधानिक परिषदले गएको वैशाख 24 गते शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो। संसदीय सुनवाई समितिबाट नाम अनुमोदन भएसँगै राष्ट्रपतिद्वारा प्रधान न्यायाधीश नियुक्त गर्ने संवैधानिक प्रावधान रहेको छ। यस्तै शर्माले आफ्नो सिफारिश विरूद्ध सर्वोच्च अदालतमा परेको रिट दर्ता नगर्न आफूले दवाब नदिएको समितिमा स्पष्टीकरण दिनुभएको छ। संसदीय सुनवाईको क्रममा आज संसदीय समितिमा बोल्दै उहाँले यसबारे स्पष्टीकरण दिनुभयो। उहाँले बार र न्यायालय बीच द्वन्द नभएको समेत स्पष्ट पार्नु भएको छ। सांसदहरूले बार र बेन्च बीचको द्वन्द व्यवस्थापन कसरी गर्नुहुन्छ भनेर प्रश्न गरेका थिए।
12: यसैबीच नेपाल बार एसोसिएशनको नेतृत्वमा कानून व्यवसायीहरूले आज सर्वोच्च अदालत परिसरमा दिउँसै लालटिन बालेर सांकेतिक प्रदर्शन गरेका छन्। सर्वोच्च अदालतमा पछिल्लो समय विकसित घटनाक्रमप्रति असन्तुष्टि जनाउँदै उनीहरूले न्यायालयमा देखिएको अवरोध र न्यायालयको अन्यलको विरोध गरेका हुन्। अदालतमा रिट निवेदन समेत दर्ता हुन नसक्ने अवस्था सृजना भएको निष्कर्ष निकाल्दै बारले विरोध गरेको हो। दिउँसो एक बजे बारको कार्यालय प्रांगणमा कानून व्यवसायीहरू भेला भएर लालटिन बाल्दै विरोध प्रदर्शन गरेका हुन्।
11: सरकारले काठमाडौँ उपत्यका नदी किनारबाट विस्थापित भएकाहरूलाई प्रति परिवार 25,000 रूपियाँ पुनस्थापना खर्च दिने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले काठमाडौँ उपत्यका नदी किनारमा रहेका जोखिमयुक्त बस्तीहरू हटाउने क्रममा विस्थापित भएकाहरूको विवरण रुजू गरी पुनस्थापना खर्च बापत एकमुष्ट 25,000 रूपियाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। यस्तै वैकल्पिक बसोबासको व्यवस्था आफै गर्न प्रोत्साहित गर्ने उद्देश्यले 5 सदस्यसम्मको परिवारलाई मासिक 15,000 र त्योभन्दा धेरै सदस्य भएमा प्रति सदस्य थप 2,000 रूपियाँका दरले अहिलेलाई 3 महिनाका लागि बसोबास व्यवस्थापन खर्च प्रदान गरिने सरकारले निर्णय गरेको छ। विस्थापित परिवारका बालबालिकाको पठन पाठन र स्वास्थ्य सेवाको सुनिश्चितताका लागि पालिकासँग समन्वय र सहकार्य गर्ने सरकारले जनाएको छ। यस्तै बैठकले नगरपालिका राजस्व अभिवृद्धि परियोजनाका लागि स्विजरल्याण्ड सरकारबाट प्राप्त हुने र अरण्यको राजमार्गको मरम्मत सुधारका लागि चीन सरकारले उपलब्ध गराउने अनुदान सहायता स्वीकार गर्ने समेत निर्णय गरेको छ।
12: प्रतिनिधि सभाको आजको बैठकमा पनि विपक्षी दल श्रम संस्कृति पार्टीले प्ले कार्ड प्रदर्शन गर्दै विरोध जनाएको छ। बैठक शुरू भए लगतै पार्टीका अध्यक्ष हर्क साम्पाङ सहितका सांसदहरूले आआफ्नो ठाउँबाट उठेर प्ले कार्ड देखाउँदै विरोध प्रदर्शन गरेका हुन्। संसदको कार्यवाही अगाडि बढ़िरहँदा श्रम संस्कृति पार्टीका सांसदहरूले विभिन्न माग अंकित प्ले कार्ड सहित उभिएर सदनको ध्यान आकर्षण गराएका थिए। यो दलले हिजोको बैठकमा पनि यसै गरी विरोध प्रदर्शन गरेको थियो। यसैबीच सांसदहरूले वास्तविकतामा आधारित रहेर आगामी आर्थिक वर्षको बजेट तय हुनुपर्नेमा जोड़ दिनुभएको छ। आजको बैठकमा आर्थिक वर्ष 2083-84 को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्ताव बाहेक छलफलमा भाग लिँदै उहाँहरूले राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकतामा राख्न अर्थतन्त्रको विस्तार गर्न र साना किसानको हितलाई केन्द्रमा राख्नुपर्ने धारणा राखेका हुन्। सांसद गणेश बहादुर विश्वकर्माले कम आय भएका जनताको हितका लागि आगामी आर्थिक वर्षको बजेट तय हुनुपर्ने बताउनुभयो। सांसद ध्रुवराज राईले साना किसानको हितका लागि बजेट विनियोजन हुनुपर्ने धारणा राख्नुभयो।
11: यसैबीच अर्थमन्त्री डाक्टर सोनिङ वाग्लेले सरकारले ल्याएको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतालाई नागरिकसँग गरिएको प्रतिबद्धता कार्यान्वयनका लागि गरिएको इमान्दार प्रयासको रूपमा बुझी दिन सांसदहरूलाई आग्रह गर्नुभएको छ। प्रतिनिधि सभा बैठकमा विधेयकको सिद्धान्त प्राथमिकतामाथि सांसदले उठाएका जिज्ञासाको जवाब दिने क्रममा उहाँले यस्तो बताउनुभयो। अर्थमन्त्री वाग्लेले यो विधेयक सरकारले विभिन्न राजनैतिक दलको घोषणा पत्रमा उल्लेख गरिएका विषयवस्तुलाई पनि समेट्ने प्रयास गरेको बताउनु भएको छ।
12: प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले आगामी बजेट तर्जुमाका लागि विषयमा विज्ञहरूसँग परामर्श लिने निर्णय गरेको छ। समितिको चौथो बैठकले 8 विज्ञहरूको नामावली पारित गर्दै उनीहरूलाई आगामी बैठकमा बोलाएर सरकारले थप सुझाव तथा निर्देशन दिन आवश्यक राय लिने निर्णय गरेको हो। समिति सभापति कृष्ण हरि बुढा थोकीले बैठकमा समिति अन्तर्गत गठन गरिएका विषयगत उपसमितिहरूले आफ्नो प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरेको जानकारी दिनुभयो। उहाँका अनुसार उपसमितिहरूले विभिन्न विषयमा देखि ग्याप तथा फाइन्डिङहरू समिति समक्ष राखेका थिए। साथै केही सांसदहरूले वर्तमान बजेट तथा बजेट तर्जुमा प्रक्रिया सम्बन्धी विषय उठाएका थिए।
11: सशस्त्र प्रहरीले पूर्वी नाग काकर भेटाबाट 1,44,65,000 रूपियाँ बराबरको 570 किलोग्राम 24 क्यारेट सुन र 20,000 अमेरिकी डलर सहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल नेपाल 2 नम्बर हेडक्वार्टरका प्रमुख अम्बिका प्रसाद जोशीले हिजो बेलुकी 5:15 बजेतिर भारतको कोलकाता घर बताउने 39 वर्षीय परम पाठकलाई काकरभिटा भन्सारको चेकपोस्टमा जाँच गर्दा सुनसहित अमेरिकी डलर नेपाली 30,65,000 रूपियाँ र 85,419 भारतीय रूपियाँ सहित बरामद गरिएको बताउनुभयो। पक्राउ परेका भारतीय नागरिकबाट गाड़ी चालक अनुमति पत्र, आधार कार्ड, भिभो मोबाइल, सामसुङ मोबाइल, हार्ड डिस्क, सिम कार्ड, भिजा कार्ड र चेक समेत बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।
12: देशभर तापक्रम बढ़दै गएको छ। विशेष गरी सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई जिल्लामा गर्मी उल्लेख्य रूपमा बढ़दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो सबैभन्दा बढ़ी तापक्रम कैलालीको धनगढ़ीमा 37.7 डिग्री सेल्सियस मापन गरिएको छ। यस्तै नेपालगंजमा 36.7, भैरवमा 34.8, विराटनगरमा 33 डिग्री तापक्रम मापन गरिएको छ। पछिल्ला केही दिन यता नेपालगंज, धनगढ़ी, भैरवा, टीकापुर, अतरिया र महेन्द्रनगर लगायत पश्चिम तराईका जिल्लामा तापक्रम लगातार बढ़िरहेको छ। पश्चिमी तथा स्थानीय वायुको प्रभावका कारण तराई क्षेत्रमा तापक्रम तीव्र रूपमा बढ़िरहेको हो। विशेष गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा आगामी केही दिन अझै गर्मी बढ़ने अनुमान गरिएको छ। सर्वसाधारणलाई दिउँसो 11 बजेदेखि 4 बजेसम्म सकेसम्म घाममा बाहिर ननिस्कन महाशाखाले अनुरोध गरेको छ। साथै प्रशस्त पानी तथा झोल पदार्थ सेवन र बालबालिका, ज्येष्ठ नागरिक र बिरामीले विशेष ध्यान दिनुपर्ने स्वास्थ्य कर्मीको भनाइ छ। तत्काल देशभर ठूलो वर्षा हुने सम्भावना नरहेको मौसमविदले बताएका छन्। आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका 1-2 ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ।
11: दुर्गा प्रसाईमाथि अनुसन्धान गर्न प्रहरीले थप 3 दिनको अनुमति पाएको छ। हिजो राति वीरगंजमा भएको होटल सिद्धार्थ दियालोबाट पक्राउ परेका प्रसाईले आज पर्सा जिल्ला अदालतमा उपस्थित गराएर म्याद लिएको हो। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार सामाजिक सञ्जाल मार्फत उत्तेजक अभिव्यक्ति दिएको, सामाजिक सद्भावमा असर पर्ने गतिविधि सञ्चालन गरेको र राज्य विरूद्ध उक्साउने प्रकृतिका गतिविधिमा संलग्न रहेको भन्ने उजुरीका आधारमा प्रसाईमाथि अनुसन्धान अघि बढ़ाएको हो। प्रसाईमाथि विद्युतीय कारोबार ऐन तथा सार्वजनिक शान्ति विरूद्धको कसुर अन्तर्गत अनुसन्धान भइरहेको छ। अनुसन्धानका क्रममा उनका अभिव्यक्ति, सार्वजनिक कार्यक्रम तथा सामाजिक सञ्जाल गतिविधिबारे थप विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क। नेपाल दर्पणमा इबोला संक्रमणको जोखिम बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
18: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
19: सुन त, मेरो कपडा प्याकिङ गर्दिऊ त, श्यामजी प्रिया सँगै लिएर जानुपर्ने भयो।
20: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मुत्राशय सम्बन्धी सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
19: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
0: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
21: फोन 056-494-333 493-555।
11: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले डाक्टर मनोज कुमार शर्माले प्रधान न्यायाधीशको शपथ लिँदै काठमाडौँ उपत्यका नदी किनारबाट विस्थापितलाई प्रति परिवार 25,000 पुनस्थापना खर्च दिने सरकारको निर्णय, विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता नागरिकसँग गरिएको प्रतिबद्धता बमोजिम रहेको अर्थमन्त्री वाग्लेको भनाई, पूर्विनाका काठमाडौँ भेट्टाबाट 570 ग्राम सुन र नगद सहित एकजना भारतीय नागरिक पक्राउ, देशभर गर्मी बढ़दो क्रममा दिउँसोको समयमा अनावश्यक बाहिर ननिस्कन महाशाखाको सुझाव लगाएका खबर प्रस्तुत गर्यौं।
12: नेपाल दर्पणमा अब बाँकी प्रसंग। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले इबोलाको प्रकोपलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेपछि नेपालले पनि इबोला भाइरसको सम्भावित संक्रमणप्रति सतर्कता बढ़ाएको छ। डब्ल्यूएचओले आइतबार कंगो र युगाण्डामा फैलिएको इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको हो। योसँगै इबोलाबारे नेपालमा पनि चासो बढ़ने स्वभाव हो। कंगो र सुडानमा सन् 1976 पहिचान भएको यो भाइरस प्राण घातक भए पनि दुर्लभ छ। यसअघि सन् 2014-15 पनि पश्चिम अफ्रिकामा फैलिँदा विश्वव्यापी त्रास बढ़ेको थियो। विश्वव्यापी त्रासका बीच नेपालमा यसको जोखिम चाहिँ कतिको छ त भनेर साथी सम्झना महर्जनले स्वास्थ्य सेवा विभागको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर अनुज भट्टचन्दलाई सोध्नु भएको छ।
13: डब्ल्यूएचओले यो इबोलाको विषयमा पब्लिक हेल्थ इमर्जेन्सी अफ इन्टरनेशनल कन्सर्न भनेर चाहिँ यसले घोषणा गरेको छ। तर यो विश्वव्यापी महामारीको चाहिँ स्तरमा नपुगेको र त्यस हिसाबले चाहिँ हामी चिन्तित हुन नपर्ने अवस्थामा चाहिँ डब्ल्यूएचओले भनेको छ। र डब्ल्यूएचओले वर्गीकरण गरेकोमा चाहिँ अब जुन एउटा सुझाव दिएको छ त्यसमा चाहिँ कसरी चाहिँ प्रथमत जुन ठाउँमा चाहिँ यो समस्या भएको छ त्यो विशेष गरी डीआरसी कंगो र चाहिँ तपाईँको युगाण्डा त्यसलाई एक किसिमको उहाँहरूको सुझाव छ भने दोस्रोमा चाहिँ त्यो राष्ट्रहरूसँग वरिपरि भएका चाहिँ राष्ट्रहरू जो चाहिँ अफ्रिकामा पर्छ उहाँलाई चाहिँ त्यो सुझावहरू छ। तर हामी अब नेपाल लगायत यसका चाहिँ दक्षिण एसियाका अन्य राष्ट्रहरू र अन्य तपाईँको चाहिँ अफ्रिकाभन्दा बाहिरको देशहरूलाई चाहिँ एउटै खालको चाहिँ सामूहिक सुझाव दिनुभएको
22: डब्ल्यूएचओले चाहिँ हामी जस्तो राष्ट्रलाई

0: चाहिँ के सुझाव दिएको छ?
1: सुसूचित हुन र चाहिँ तयारी अवस्थामा रहन तर धेरै आतंकित नहुन र चाहिँ आफ्ना चाहिँ के अरे जनस्वास्थ्यका जति पनि तयारीका पक्षहरू छन् त्यसलाई चाहिँ चुस्त दुरुस्त राख्नको लागि उहाँहरूको सुझाव छ। अब यसमा नागरिकलाई सूचित गर्ने, नाकाहरूमा आफू सतर्क रहने, जन समुदायलाई चाहिँ सही जस्तो जानकारी दिने उहाँहरूको चाहिँ सुझाव छ।
0: जस्तो स्थल मार्ग सीमा नाकामा चाहिँ विशेष अप्नाउनु पर्ने सावधानी र हवाई मार्ग हुँदै चाहिँ नेपाल प्रवेश गर्नेलाई चाहिँ रोक्नु पर्ने त्यस्ता केही प्रावधानहरू तोकिएका छन्?
1: रोक्नु पर्ने कुरा त्यस्तो केही शब्दमा केही पनि छैन। त्यहाँ हामीले चाहिँ हाम्रो जनस्वास्थ्यका जति पनि हाम्रा भूमिकाहरू हुन्छ त्यो रेतपूर्वक भइरहेको छ र उहाँले चाहिँ यो के अरे इबोलाको मात्रै होइन अरू पनि विभिन्न खालका चाहिँ स्वर रोगका हामीले निगरानी गरिरहेका हुन्छौँ। त्यही प्रणालीगत रूपमा चाहिँ हाम्रो चाहिँ स्वास्थ्य कर्मीहरूले त्यसलाई चाहिँ निगरानी गर्नुभएको छ र यसमा हामीले कसरी बेसी अलिकति सचेत हाम्रा स्वास्थ्य कर्मीहरूलाई चाहिँ यो विषयको बारेमा हामी सचेत राख्छौँ र चाहिँ नाकाहरूमा तपाईँको प्लेनबाट र चाहिँ के अरे स्थानका जति पनि नाकाहरूमा हामी सचेत छौँ, सचेत बनाएर राखेका छौँ।
0: अब सचेत छौँ भन्दा भन्दै कहिलेकाहीँ चाहिँ यस्ता सरुवा रोग चाहिँ संक्रामक रोग चाहिँ वात्तै फैलिदिन्छ र नियन्त्रण गर्न गाह्रो हुन्छ। यसअघिका घटनाहरूलाई पनि हामीले लिन सकिन्छ होइन। सरकारले चाहिँ यतिखेर हवाई मार्ग हुँदै प्रवेश गर्नेलाई के कस्ता जाँच गर्ने अथवा के गर्ने संयन्त्रहरू के छन्?
1: यसमा अहिले हामी यसलाई चाहिँ नजिकबाट हेरिरहेको अवस्था हो होइन। डब्ल्यूएचओले चाहिँ सम्प्रेषण गरिरहेका जति पनि उहाँहरूको सुझाव छ त्यसलाई हामी नजिकबाट हेरेका छौँ र विशेष गरी चाहिँ हामीले विगतका अनुभवहरू होइन विभिन्न खालका महामारीहरूलाई पनि हामीले जुन सिकेका छौँ त्यसको आधारमा विशेष गरी हाम्रो द्रुत प्रतिकार्य टोली तथा आपतकालीन जति पनि चिकित्सकीय समूह परिचालनका जति पनि हाम्रो संरचनाहरू छ त्यसलाई चाहिँ हामीले एकदम सचेत बनाएका छौँ र त्यसमा पनि विशेष गरी संघीय स्तरको चाहिँ हाम्रो के अरे ऱ्यापिड रेस्पोन्स कमिटी भन्नेको हामीले बैठक पनि बसेर के कुराहरू गर्नुपर्छ भन्ने कुराहरूमा हामीले तयारी अवस्थामा छौँ। हजुर,
0: सीमा नाकामा चाहिँ यतिखेर तयारी गर्न हतारो छ
1: अहिले हामीले यसलाई निगरानीमा राख्ने कुराहरू हो र मैले भने यसमा कसरी बेसी अहिले स्वास्थ्य कर्मी जो हुनुहुन्छ हामी उहाँलाई चाहिँ जो हामीले खटाइरहेका छौँ उहाँलाई चाहिँ हामीले सचेत बनाएका छौँ र अहिले तत्काललाई चाहिँ हामीले विशेष गरी चाहिँ नागरिकहरूलाई चाहिँ र जन समुदायलाई चाहिँ यसमा धेरै आत्तिनुपर्ने कुराहरू छैन तर चाहिँ हामी स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले यसमा विशेष गरी माथि मन्त्रीज्यूदेखि लिएर सम्पूर्ण मन्त्रालयका र विभाग हामी यसमा चाहिँ एकदम सचेत छौँ र चाहिँ तयारी अवस्थामा छौँ।
0: सुझाव दिनु पर्दाखेरि चाहिँ सतर्कता के अप्नाउने त यतिखेर?
1: सही सूचना र सही स्रोतको सूचनाहरूमा हामीले विश्वास गर्ने र त्यस हिसाबले आफूलाई सूचित राख्नुपर्छ होइन। यसमा अहिले धेरै आत्तिनु पर्ने कुराहरू छैन किनकि यो श्वास प्रश्वासबाट सर्ने रोग होइन, जसरी चाहिँ कोविडको बेला चाहिँ हामीलाई थियो, पानीबाट सर्ने रोग पनि होइन।
2: उहाँ हुनुहुन्थ्यो इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर अनुज भट्टचन। यसैबीच कंगोमा कम्तीमा 131 जनाको ज्यान लिइसकेको इबोला प्रकोप शुरूमा सोचिएको भन्दा छिटो फैलिरहेको हुन सक्ने विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका एक प्रतिनिधिले चेतावनी दिनुभएको छ। एजेन्सीले जति धेरै अनुसन्धान गर्छ त्यति नै संक्रमण अन्य क्षेत्रहरूमा फैलिरहेको पत्ता लागेको डब्ल्यूएचओकी डाक्टर एनी एनसियाले बताउनु भएको बीबीसीले जनाएको छ। अधिकारीहरूले आजसम्म कंगोमा 500 भन्दा धेरै शंकास्पद संक्रमित रहेको बताएका छन् भने छिमेकी युगाण्डामा एकजनाको ज्यान गएको छ तर लण्डनमा रहेको एमआरसी सेन्टर फर ग्लोबल इन्फेक्सन डिजिज एनालाइसिसको मेडिकलको पर्याप्त पत्ता लगाउन नसकेको र 1000 भन्दा धेरै संक्रमित भइसकेका कुरालाई अस्वीकार गर्न नसकिने सुझाव दिएको भनिएको छ। अध्ययनका अनुसार अहिलेको प्रकोप अहिले पत्ता लागेको भन्दा ठूलो र यसको वास्तविक परिमाण अनिश्चित रहेको छ।
3: मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि प्राविधिक समिति टास्क फोर्स गठन गरिएको छ। वन्यजन्तुबाट हुने क्षति नियन्त्रण नीति तथा कार्यक्रम सुधार र पालिकामा प्रभावकारी कार्यान्वयनका लागि प्राविधिक समिति टास्क फोर्स गठन भएको हो। मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन विशेषज्ञको संयोजकत्वमा 15 सदस्यीय टास्क फोर्स गठन गरिएको कृषि वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ। टास्क फोर्सले वन्यजन्तुबाट हुने क्षतिको अध्ययन अनुसन्धान वर्तमान अवस्थाको समीक्षा तथा आवश्यक नीति र कानून संशोधनका लागि सिफारिश गर्नेछ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा आफू गम्भीर रहेको बताउँदै टास्क फोर्सले दिएको सुझावका आधारमा थप कार्य गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ।
2: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो
5: भर्ना खुल्यो
6: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
5: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
6: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-91-960 र 97-678-84-566
7: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ
8: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ
7: हाम्रा सेवाहरू
8: ग्यास्ट्रिक अल्सर गानोबोला जन्डिस हर्सा बाघ दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटुरोग मिर्गी बिना अपरेशन पत्थरी टन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ
7: सम्पर्क सूर्यनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि मोबाइल नम्बर 98-484-6631
3: 6.84% घटेको छ समग्रमा बजार घटेको दिन कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर भने 14% भन्दा धेरै बढेको छ आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ हिजो 2,45,00,000,000,000 कारोबार भएकोमा आज 346 कम्पनीका 78,16,000 किता शेयर 3,08,00,000,000,000 रूपियाँमा कारोबार भएको छ
2: सबै नागरिकसम्म डिजिटल पहुँच पुर्याउने लक्ष्यसहित नेपाल टेलिकमले देशका दुर्गम तथा हिमाली बस्तीहरूमा दूरसंचार सेवा विस्तारलाई तीव्रता दिएको छ भौगोलिक रूपमा विकट र जनसंख्या कम रहेका क्षेत्रमा समेत हेलिकप्टर मार्फत उपकरण ढुवानी गरेर मोबाइल तथा इन्टरनेट सेवा संचालनमा ल्याइएको छ सरकारको डिजिटल नेपाल अभियान अनुसार दुर्गम क्षेत्रसम्म इन्टरनेट पहुँच विस्तार गर्ने योजनालाई कार्यान्वयन गर्दै टेलिकमले व्यावसायिक लाभभन्दा डिजिटल विभेद न्यूनीकरणलाई प्राथमिकता दिएको जनाएको छ
3: यस वर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि अनुमति लिने विदेशीको संख्यामा वृद्धि भइरहेको छ पर्यटन विभागका अनुसार सन् 2026 वसन्त ऋतुमा हिमाल आरोहणका लागि 79 देशका 1,181 आरोहीले अनुमति लिएका छन् विभागका अनुसूचना अधिकारी हिमाल गौतमले सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि अनुमति प्रदान गरिएको जानकारी दिनुभयो
2: म्याग्दीमा निर्माणाधीन 132 केवी क्षमताको डाँडाखेत राहुघाट प्रसारण लाइन आयोजनाका लागि सामुदायिक र राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय 2 वर्षपछि कार्यान्वयन भएको छ मालिका गाउँपालिका 7 डाँडाखेतदेखि रघुगंगा गाउँपालिका 3 अम्बाङ जोड्ने 25 किलोमिटर दूरीको प्रसारण लाइनको राइट अफ वे र टावर रहने 25.6 हेक्टर सामुदायिक र राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्न 2080 साल फागुन 6 गते मन्त्री परिषद बैठकले स्वीकृति प्रदान गरेको थियो
3: सरकारवालाहरूले नेपाललाई विश्व स्तरको आरोग्य गन्तव्यका रूपमा विकास गर्न सरकार निजी क्षेत्र शैक्षिक संस्था र समुदाय बीच साझा सहकारी आवश्यक रहेकोमा जोड़ दिएका छन् संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र जीवन विज्ञान प्रतिष्ठान आरोग्य अध्ययन केन्द्रको सहकारीमा आयोजित आरोग्य संवाद आरोग्य वर्ष 2027 पूर्व तयारी विमर्श कार्यक्रममा वक्ताहरूले नेपाल आरोग्य वर्ष 2027 सफल बनाउन एकीकृत दृष्टिकोण आवश्यक रहेको बताएका हुन्।
2: गण्डकी प्रदेशका पहाड़ी जिल्लाहरूमा परम्परागत भीर मौरीको महाशिकारको चहल पहल बढ़ेको छ। वैशाख जेठको मौसमलाई भीर मौरीको महाशिकारका लागि उत्तम समय मानिन्छ र यही समयमा अक्करे भीरहरूमा जोखिम मोलेर शिकारीहरू महसंकलनमा व्यस्त रहेका छन्। बागलुङको गलकोट नगरपालिका 10 पाण्डव खानीमा रमुवामा पनि हालै महशिकार शुरू भएको छ। भीरमौरीको महशिकार अत्यन्त जोखिमपूर्ण मानिन्छ। 15 20 जनाको समूह बनाएर शिकारीहरू भीरमा पुग्छन्। कास्की, म्याग्दी, लमजुङ लगायत पहाड़ी जिल्लाहरूमा पनि यस्तै भीरमौरीको महशिकार गर्ने परम्परा रहँदै आएको छ।
3: राष्ट्रका लागि हप्तामा 2 घण्टा स्वयंसेवा भन्ने नाराका साथ शुरू भएको बागमती सफाई अभियान आजदेखि 13 वर्ष पूरा गरी 14 वर्षमा प्रवेश गरेको छ। 2070 साल जेठ 5 गते काठमाडौँको सभ्यताको स्रोत बागमतीलाई स्नान गर्न योग्य बनाउने उद्देश्यका साथ सफाई अभियान महाअभियान शुरू भएको थियो। पहिलो चरणमा पशुपति क्षेत्रसम्मको नदी सफा गर्ने लक्ष्य राखिएको थियो। सफाई महाअभियानको नेतृत्व तत्कालीन मुख्यमन्त्री लीलामणि पौडेलले गर्नुभयो। अहिलेसम्म पनि उहाँको नेतृत्व छ। त्यस बेलादेखि हरेक हप्ता शनिबार बिहान गर्मीमा 7 बजेदेखि 9 बजेसम्म र जाडोमा 7:30 देखि 9:30 बजेसम्म बागमती नदी का विभिन्न ठाउँको किनारमा सफाई हुने गरेको छ।
2: राप्ती प्रादेशिक अस्पतालको 1.5 बिघा जग्गा अतिक्रमणमा परेको पाइएको छ। अतिक्रमित जग्गा छुटाउन गरिएको नापजाँचको प्रारम्भिक प्रतिवेदन अनुसार झण्डै 1.5 बिघा जग्गा अतिक्रमणमा परेको देखिन आएको हो। जिल्ला प्रशासन कार्यालयको प्राविधिकहरूको टोलीले नापजाँच गरेको छ। अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र लामिछानेका अनुसार 50 भन्दा बढ़ी घर अतिक्रमित जग्गामा बनेको प्रारम्भिक रिपोर्ट आएको छ।
3: नेपाल दर्पणमा अब विदेशको खबर। ताइवानले चीनको सैन्य गतिविधि क्षेत्रीय अस्थिरताको सबैभन्दा ठूलो स्रोत भएको बताएको छ। चीनिया नौसेनाले पश्चिमी प्रशान्त महासागरमा तालिमका लागि विमानवाहक युद्धपोत लियोओनिङ पठाएको घोषणा गरेसँगै ताइवानले यो प्रतिक्रिया दिएको हो। ताइवानका प्रधानमन्त्री चो जङ ताईले चीनको निरन्तर सैन्य गतिविधि क्षेत्रीय अशान्ति र अस्थिरताको सबैभन्दा ठूलो स्रोत भएको बताउनु भएको समाचार संस्था रोइटर्सले जनाएको छ। लोकतान्त्रिक रूपमा शासित ताइवानलाई चीनले आफ्नो क्षेत्र मान्दै आएको छ र राजनीतिक दबाव बढ़ाएको छ। यस्तै चीनले ताइवानका राष्ट्रपतिलाई चिङते पृथकतावादी भएको आरोप लगाउँदै उहाँसँगको वार्तालाई अस्वीकार गर्दै आएको छ।
2: नेपाल दर्पणमा अब खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज राति राजस्थान रोयल्स र लखनऊ सुपर जायन्ट्स खेल्दैछन्। यो खेल जयपुरको सवाई मानसिंह रंगशालामा राति पौने 8 बजे शुरू हुनेछ। राजस्थान 12 खेलमा 12 अंकसहित तालिकाको 5 स्थानमा छ। राजस्थान प्लेअफमा पुग्ने सम्भावना कायमै छ। 12 खेलमा 8 अंकसहित पुछारमा रहेको लखनऊ प्लेअफ होडबाट बाहिरिसकेको छ। रोयल च्यालेन्जर्स बेंगलुरू, गुजरात टाइटन्स र सनराइजर्स हैदराबाद प्लेअफमा पुगिसकेका छन्। अब प्लेअफमा पुग्ने अन्तिम टोली बन्न पंजाब किंग्स, राजस्थान, चेन्नई सुपर किंग्स, दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्स प्रतिस्पर्धामा छन्। यसपटक मुम्बई इण्डियन्स पनि प्लेअफ होडबाट बाहिरिसकेको छ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
3: डाक्टर मनोज कुमार शर्माले प्रधान न्यायाधीशको शपथ लिँदै काठमाडौँ उपत्यकाका नदी किनारबाट विस्थापितलाई प्रति परिवार 25,000 पुनर्स्थापना खर्च दिने सरकारको निर्णय।
2: देशभर गर्मी बढ़दो क्रममा पश्चिम तराईमा तापक्रम 37 डिग्री नाग्यो। दिउँसोको समयमा अनावश्यक बाहिर ननिस्कन महाशाखाको सुझाव।
3: कंगो र युगाण्डामा इबोला फैलिएपछि नेपालमा पनि सतर्कता। जनस्वास्थ्य जोखिमका दृष्टिले आत्तिहाल्न नपर्ने।
2: चीनिया नौसेनाले पश्चिमी प्रशान्त महासागरमा तालिमका लागि विमानवाहक युद्धपोत पठायो। चीनको सैन्य गतिविधि क्षेत्रीय अस्थिरताको सबैभन्दा ठूलो स्रोत भएको ताइवानको भनाई।
3: र आईपीएल क्रिकेटमा आज राति राजस्थान र लखनऊ खेल्दै
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरोलासँगै हामी विकास चापागाई र हृदय रिमाल पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: दैलेख र कालीकोटका छवटा स्थानीय तहबीच विकास बहस छ बुधे साझा प्रतिबद्धता व्यक्त
1: बाँकीमा पछिल्लो एक महिनामा विभिन्न अपराधका 205 मुद्दा दर्ता जघन्य 10 गम्भीर प्रकृतिका 61 मुद्दा
0: संसदीय सुनवाई समितिले प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्माको नाम अनुमोदन गर्यो आजै पदभार सम्हाल्ने तयारी
1: र इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज राजस्थान रोयल्स र लखनऊ सुपर जायन्ट्सले खेल्दै प्लेअ पुग्ने 4 मध्ये 3 टोलीको टुङ्गो लाग्यो।
0: हिमाल पहाड़ तराई जोड्छौं सबैलाई साँझको भेरी खबरबाट डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्र .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा दैलेख र कालीकोटका 6 स्थानीय तहबीच भएको विकास सहमहत्वहसपछि 6 बुधे साझा प्रतिबद्धता समेत व्यक्त गरिएको छ। सबैभन्दा उचाइमा पर्ने महाबु लेकमा भएको विकास बहसपछि 6 बुधे साझा प्रतिबद्धता व्यक्त गरिएको हो। दैलेखको महाबु गाउँपालिका र कालीकोटको महावे गाउँपालिकाको सिमानामा पर्ने महाबु लेक कर्णाली प्रदेशको एक प्रमुख पर्यटकीय क्षेत्र हो। दुई जिल्लाका 6 स्थानीय तहबीच विकासका साझा मुद्दामा केन्द्रित रहेर विकास बहस आयोजना भएको हो। बहसमा दैलेखका महाबु गाउँपालिका र नौमुले गाउँपालिकाका अध्यक्षहरू तथा नारायण नगरपालिकाका प्रमुखको पनि सहभागिता रहेको छ। यस्तै कालीकोटबाटै महावे गाउँपालिकाका अध्यक्ष तथा खाडाचक्र नगरपालिका र तिला गुफा नगरपालिकाका जनप्रतिनिधिहरू पनि सहभागिता रहेका थिए। कार्यक्रममा यी पालिकाहरूको कार्यक्षेत्रभित्र पर्ने साना ठूला विकास आयोजनाहरूको विषयमा व्यापक छलफल भएको छ। साझा प्रतिबद्धताको पहिलो नम्बरमा महाबु लेकदेखि नाङमसम्मको खण्डमा ट्र्याक खोल्नलाई खुलाई स्तरोन्नतिका लागि संघीय सरकारसँग आवश्यक बजेट व्यवस्थापनको माग गर्ने निर्णय भएको उल्लेख छ। बाँकेको चमनादेखि दैलेखको महाबु लेकसम्म र नाङमादेखि मुगुसम्म सड़क संचालनमा रहे पनि महाबु लेकदेखि नाङमासम्मको सड़क खण्ड ट्र्याक खुल्न बाँकी छ। यो सड़क खण्डबाट दैलेखको नारायण नगरपालिका, नौमले गाउँपालिका, महाबु गाउँपालिका र कालीकोटको महावे गाउँपालिका, तिलागुफा नगरपालिका एवं खाडाचक्र नगरपालिकाका नागरिकहरू लाभान्वित भए हुने बताइएको छ। यसैगरी कालीकोट र दैलेख जिल्लाको सिमानामा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल महावे धामको विकास र प्रबन्धनका लागि भौगोलिक विकटतालाई मध्यनजर गर्दै आवश्यक पूर्वाधार निर्माणका लागि बजेट माग गर्ने निर्णय पनि बैठक
0: यस्तै दैलेख र कालीकोट जिल्लाको शान्ति सुरक्षा, अपराध नियन्त्रण, अन्तर जिल्ला चोरी निकासी नियन्त्रण, विपद व्यवस्थापन र विकास निर्माणका विषयमा प्रभावकारी संचार समन्वय र सहजीकरण गर्ने निर्णय भएको छ। महाबुधामको विकासका लागि विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार गरी पर्यटन पूर्वाधार विकासका लागि बैठकमा सहभागी स्थानीय तहहरूले सहलगानीमा निर्माण कार्य अघि बढ़ाउने सहमति गरेका छन्। दैलेखको भैरवी गाउँपालिका एक जलजलेमा रहेको पेट्रोलियम पदार्थ उत्खननको अनुसन्धान कार्य सम्पन्न भए पनि उत्पादन प्रक्रिया अझै शुरू हुन नसकेको भन्दै बैठकले यसलाई तत्काल अगाडि बढ़ाउन संघीय सरकारसँग माग गर्ने निर्णय पनि गरेको छ। कालीकोटको तिलागुफा नगरपालिकाको गाल्ने चिलखाया उडु हुँदै दैलेखको नौमुलेबाट सुर्खेतसम्म जोड्ने सड़क निर्माणका लागि आवश्यक बजेट विनियोजन गर्न संघीय सरकारसँग माग गर्ने निर्णय भएको सहभागी जनप्रतिनिधिहरूले बताएका छन्।
1: उत्तर खण्ड अन्तर्गत हुम्लाको सिमकोट हिलसा सड़क खण्डमा 3 पक्की पुल र 2 बेली ब्रिज निर्माण सम्पन्न भएपछि यातायात सञ्चालन हुन सहज भएको छ। कर्णाली नदी तथा विभिन्न खोलामा पुल निर्माण भएपछि आवाजावत गर्न सजिलो भएको स्थानीयले बताएका छन्। हिलसा सिमकोट सड़क योजना प्रमुख बेलबहादुर नेपालीले यो खण्डमा निर्माण गरिएका 5 पुल मध्ये 2 पक्की पुल यस आर्थिक वर्षमै सम्पन्न भई सञ्चालनमा आएको बताउनुभयो। यस वर्ष निर्माण सम्पन्न भएका पुल मध्ये सिमकोट नामका गाउँपालिकाको सिमानामा पर रहेको हेप्पा खोला र नामका गाउँ पालिका स्थित ताक्रो खोला पुल प्रमुख रहेका छन्। यसअघि 2073 सालमा तत्कालीन जिल्ला विकास समितिको कार्यालयले हिलसामा कर्णाली नदीमाथि बेली ब्रिज निर्माण गरेको थियो। रिप र करिब 6 वर्ष अघि हालको नामखा गाउँपालिका 5 तुमकोटमा पनि कर्णाली नदीमाथि अर्को बेली ब्रिज निर्माण गरेको थियो, जसको निर्माण हिलसा सिंहको सड़क योजनाले गरेको हो। यसैगरी 1 वर्ष अघि नामखा गाउँपालिकाको सरी खोलामा पक्की पुल निर्माण सम्पन्न भएको थियो। नामखा गाउँपालिकाको केन्द्र एल्बाङ खोला र वर्षायाममा बाढ़ी पहिरो आउने ढारकेमीमा 2 कलभर्ट पनि 1 वर्ष अघि नै निर्माण सम्पन्न गरिएको छ। ती पक्की पुल, बेलीब्रिज र कलभर्ट सञ्चालनमा आएपछि यातायात सेवा थप सहज भएको प्रमुख नेपालीले बताउनुभयो। सिमकोट हिल्सा खण्डको 95 किलोमिटर मध्ये नामका गाउँपालिका 4 याङ्गार खोलामा पुल निर्माण कार्य अझै बाँकी रहेको छ, जसको निर्माण कार्य सुस्त गतिमा भइरहेको छ। यसैगरी सिमकोट र इलिङ काँध र तुमकोटबाट हिल्सासम्मको सड़क चौडाई विस्तार कार्य पनि सम्पन्न भइसकेको छ। इलिङ काँधदेखि तुमकोटसम्मको सड़क लाभदायी विस्तार बाँकी रहेको त्यसका लागि आगामी आर्थिक वर्षमा टेण्डर आह्वान गर्ने योजना रहेको पनि कार्यालयले जनाएको छ।
0: जुम्लामा जिल्ला प्रशासन कार्यालयले नदीमा अवैध रूपमा गिट्टी बालुवा उत्खनन गर्नेलाई कानूनी कार्यवाही गर्ने भएको छ। प्रमुख जिल्लाधिकारी दीपक पौडेलले विशेष गरी तिला र हिमा नदीमा अवैध रूपमा नदीजन्ने र खानीजन्ने ढुङ्गा गिट्टी बालुवा निकाल्ने काम भइरहेको भन्दै असन्तुष्टि जनाउनुभयो। जिल्लामा हुने विपदको बैठकमा पटक पटक अवैध रूपमा सञ्चालन भएका करसर उद्योगलाई बन्द गर्न निर्देशन दिइए पनि सुनवाई नभएको भन्दै उहाँले बिना दर्ता र अनुमति बिना सञ्चालित करसर उद्योगलाई बन्द गरिने बताउनु भएको छ। नदीजन्य तथा खानीजन्य पदार्थ उत्खनन गर्ने उद्योग बन्द नगरी अटेर गरेमा कानून बमोजिम कार्यवाही गरिने प्रमुख जिल्लाधिकारी पौडेलको भनाई छ। जिल्लामा सञ्चालित कतिपय विकास निर्माणका आयोजनाले

0: बनाउन आवश्यक रहेको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चौला गाईले उल्लेख गर्नुभएको छ।
1: प्रहरीले बाँकेमा पछिल्लो एक महिनामा विभिन्न अपराधका 205 मुद्दा दर्ता गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेलाई जिल्लाभरको प्रगति प्रतिवेदन सार्वजनिक गर्दै गत वैशाख महिनामा मात्रै 3 मुद्दा दर्ता भएको जनाएको छ। प्रहरीमा दर्ता भएका मुद्दा मध्ये जघन्य 10, गम्भीर प्रकृतिका 61 र सामान्य अपराध अन्तर्गतका 134 रहेका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी दीपक पातलीले महिला बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित 9 घटनामा 11 जनालाई पक्राउ गरेको बताउनुभयो। यसैगरी आर्थिक अपराध सम्बन्धी 34 घटनामा प्रहरीमा दर्ता भएका छन् भने चालू मुद्दामा प्रतिवादी पक्राउ अभियान अन्तर्गत वैशाख महिनामा 187 जना पक्राउ परेका छन्। सार्वजनिक चासो रहेका 19 पेण्डिङ मुद्दाको सफल अनुसन्धान गरेको डीएसपी पातलीको भनाई छ। यस अवधिमा सम्पत्ति शुद्धिकरण सम्बन्धी 1 मुद्दा समेत दर्ता भएको बताउनु भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेले फैसला कार्यान्वयन अभियान अन्तर्गत वैशाख महिनामा 76 जना फरार प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेका प्रतिवादीबाट कुल 10 वर्ष 2 महिना 20 दिन कैद सजाय कार्यान्वयन बाँकी रहेको छ। उनीहरूलाई अदालतबाट जोकिएको 47,27,430 विगत तथा क्षतिपूर्ति रकम असुलका लागि पक्राउ परेकालाई अदालत बुझाइएको छ।
0: यसैगरी जिल्ला प्रहरी कार्यालय बाँकेले गत वैशाख महिनामा जिल्लाभर 20 सवारी साधन दुर्घटना भएको जनाएको छ। प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार दुर्घटनामा परि 4 मृत्यु भएको छ भने 18 घाइते भएका छन्। सवारी साधन दुर्घटनाका कारण विश्लेषण गर्दा अधिकांश दुर्घटना चालकको लापरवाहीका कारण भएको देखिन्छ। तथ्याङ्क अनुसार 19 दुर्घटनामा चालकको लापरवाही तथा एउटा दुर्घटना मादक पदार्थ सेवनमा पसेका कारण भएको प्रहरीले जनाएको छ। यसैबीच सवारी जाँच अभियान अन्तर्गत वैशाख महिनामा 2078 सवारी साधनका चालकमाथि कार्यवाही गरिएको छ। यस्तो कार्यवाहीबाट 18,62,000 राजस्व संकलन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जिल्ला प्रहरी कार्यालयले गत वैशाख महिनामा महिला बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित 104 उजुरी दर्ता भएको जनाएको छ। तीमध्ये 83 उजुरी फड़चुट गरिएको तथा 21 उजुरीको टुङ्गो लाग्न बाँकी रहेको छ। त्यस्तै घरेलु हिंसातर्फ वैशाख महिनामा झण्डै झैझगडा सम्बन्धी 74 उजुरी दर्ता भएका छन्। तीमध्ये 54 घटनामा मिलापत्र गराइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
1: पहिरी खबरमा खबरको सिलसिला जारी नै छ। लगभग यो छोटो विश्राम।
2: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक्स सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टिमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहज

0: सञ्चालन गरिने। नोट, सुरुमा भर्ना हुने 20 जना विद्यार्थीलाई त्यसै छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक, नेपालगंज 18 कारकाँदो बाँके, सिद्धार्थ होटल र शिक्षा सञ्चय कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935, 98582399, 98584792 र 98448161175। सिप सिकौ, आत्मनिर्भर बनाऊ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।
1: नाकान घाटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचसीआरसीमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
2: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
1: नाक बन्द हुने समस्या,
2: नाकबाट रगत बग्ने,
1: नाकभित्र मासुको गिर्खा पलाएको,
2: घ्राण शक्ति गुम्ने,
1: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
2: कानको संक्रमण,
1: कान सुन्न गाह्रो हुने,
2: कान बज्ने समस्या,
1: चक्कर लाग्ने,
2: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
1: घाँटी दुख्ने,
2: आवाज बन्द हुने,
1: निल्न गाह्रो हुने,
2: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
1: चारवाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क नम्बर 081538150, 081535151।
3: डिजिटल ठगीबाट बचौं।
4: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
3: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
4: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कको पहल।
5: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नुभएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
3: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही जेठ 9 गते शनिबारको दिन आउनु हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
5: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुवनको पनि उपचार सेवा उपलब्ध छ।
4: हाम्रा दैनिक सेवाहरू हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
6: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलागद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
7: रेडियो भेरी एफएम।
8: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले दैलेख र कालीकोटका 6 स्थानीय तहबीच विकास बहस, 6 साझा प्रतिबद्धता, बाँकेमा पछिल्लो 1 महिनामा विभिन्न अपराधका 205 मुद्दा दर्ता, जघन्य 10 गम्भीर प्रकृतिका 61 मुद्दा दर्ता लगायतका खबर प्रस्तुत गर्यौं।
6: अब बाँकी खबर। देशभर तापक्रम बढ़दै गएको छ। विशेष गरी सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई जिल्लामा गर्मी उल्लेख्य रूपमा बढ़दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो सबैभन्दा धेरै तापक्रम कैलालीको धनगढ़ीमा 37.7 डिग्री सेल्सियस मापन भएको छ। यस्तै नेपालगंजमा 36.7, भैरवामा 34.8, विराटनगरमा 33 डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ। पछिल्ला केही दिन यता नेपालगंज, धनगढ़ी, भैरवा, टीकापुर, अत्तरिया र महेन्द्रनगर लगायतका पश्चिम तराईका ठाउँहरू मा तापक्रम लगातार बढ़िरहेको छ। पश्चिमी तथा स्थानीय वायुको प्रभावका कारण तराई क्षेत्रमा तापक्रम तीव्र रूपमा बढ़िरहेको हो। विशेष गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका विभिन्न ठाउँमा आगामी केही दिन अझै गर्मी बढ़ने अनुमान गरिएको छ। सर्वसाधारणहरूलाई दिउँसो 11 बजेदेखि 4 बजेसम्म सकेसम्म घाममा बाहिर ननिस्कन महाशाखाले अनुरोध गरेको छ। साथै प्रशस्त पानी, झोरिला पदार्थ खान तथा बालबालिका, ज्येष्ठ नागरिक र बिरामीलाई विशेष ध्यान दिन पनि स्वास्थ्य कर्मीको आग्रह छ। तत्काल देशैभर ठूलो वर्षा हुने सम्भावना नरहेको मौसमविदले बताएका छन्। आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ।
8: दार्चुलामा प्रधानाध्यापकलाई आत्महत्या गर्न बाध्य पारेको आत्महत्या दुरसाहन आरोपमा प्रहरीले 8 जनालाई पक्राउ गरेको छ। ब्यास गाउँपालिका 4 को सम्पाल माध्यमिक विद्यालय सुनसेराका प्रधानाध्यापक बलदेव सिंह धामीले विद्यालयमा आत्महत्या गरेको घटनामा 8 जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूलाई आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको सुदूरपश्चिम प्रहरी प्रमुख नायब महानिरीक्षक डीआईजी ओम बहादुर राणाले बताउनुभयो। प्रधानाध्यापक धामीले सामाजिक सञ्जाल फेसबुकमा सुसाइड नोट लेख्दै विद्यालयमै आत्महत्या गर्नुभएको थियो। धामीले आफूलाई मन मर्न बाध्य बनाउनेहरू भन्दै सुसाइड नोटमा पोलेका व्यक्तिहरूलाई नै प्रहरीले पक्राउ गरेको हो।
6: कैलालीको टीकापुर नगरपालिकाले सिकल सेलका बिरामीलाई लक्षित गरी सिकल सेल केन्द्र स्थापना गरेको छ। हरेक वडामा आधारभूत स्वास्थ्य पुर्याउने सरकारको लक्ष्य अनुसार 9 वटै वडामा स्वास्थ्य केन्द्र स्थापना भए पनि ठूलो जनसंख्या भएको वडा 1 का नागरिकलाई उपचार र सिकल सेलका बिरामीलाई लक्षित गरी 11 स्वास्थ्य संस्था खोलिएको जनाएको छ। करिब 47,000 जनसंख्या रहेको वडा नम्बर 1 का सबै नागरिकलाई एउटै स्वास्थ्य संस्थाले सेवा दिन अपायक भएपछि टीकापुर नगरपालिका 1 ब्लक नम्बर 20 मा शहरी स्वास्थ्य प्रबन्धन तथा सिकल सेल केन्द्र स्थापना गरेको छ। कोषहरूमा बागिएर मर्ने सिकल सेल एनिमिया थारूहरूमा मात्र देखिने रोग हो। जनस्वास्थ्य निरीक्षक केवल सिंह सार्कीका अनुसार टीकापुर नगरपालिकामा 1914 जनाको रगत परीक्षण गर्दा 326 जनामा सिकल सेलको ट्रेड देखिएको र त्यो मध्ये 80 जनामा कड़ा सिकल सेल रोग देखिएको छ। कैलालीमा ट्रेड देखिएका मानिसहरू 5,000 जति रहेको र त्यसमध्ये 800 जना जतिमा कड़ा खालको एनिमिया देखिएको तथ्याङ्क छ। कड़ा खालको सिकल सेल भएपछि राता रक्तकोष बाँगिएर मर्ने भएकाले सिकल सेलका बिरामीलाई पटक पटक रगत चढ़ाउनु पर्ने, निरन्तर औषधि खुवाउनु पर्ने हुन्छ। यसअघि सामान्य उपचार लिन पनि टीकापुर अस्पतालमा पुग्ने गरे र दिनभरि लाग्ने सेवा भए पनि अब टीकापुर नगरपालिका 1 का बासिन्दाले सहजै सेवा पाउने प्रमुख प्रशासक अधिकृत सुमन धितालले बताउनुभयो। केन्द्रका प्रमुख तथा मेडिकल अधिकृत डाक्टर अभिनन्दन शाहले 16 वटा बेड भएकोले केन्द्रलाई अस्पतालमा रूममै विकास गर्न पनि समस्या नहुने बताउनु भएको छ।
8: भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो अर्को विश्राम। भर्ना सम्बन्धी सूचना।
9: यस सुर्खेत बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2082-83 का लागि स्नातक एलएलबी प्रथम वर्षका लागि भर्ना खुलेको सम्पूर्ण विद्यार्थीहरूमा जानकारी गराउँदछौ।
8: भर्ना कार्यक्रमहरू, आवेदन फारम भर्ने अवधि यही चैत 30 गतेदेखि 2083 जेठ 7 गतेसम्म, प्रवेश परीक्षा सञ्चालन 2083 जेठ 29 गते शुक्रबार दिउँसो 12 बजेदेखि, प्रवेश परीक्षा शुल्क 1700, यी सेवा खल्ती कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा आवेदक स्वयंको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ।
9: आवेदन फारम उपलब्ध हुने अनलाइन आवेदन फारम त्रिभुवन विश्वविद्यालयको कानून संकायको वेबसाइट www.yafol.edu.np वा www.entrance.yafol.edu.np मा उपलब्ध हुनेछन्। प्रवेश पत्र प्राप्त गर्ने तरिका 2083 साल जेठ 25 गते www.yafol.edu.np मार्फत चेक योर स्टेटसबाट डाउनलोड गर्न सकिनेछ। प्रवेश परीक्षा सञ्चालन हुने केन्द्र पछि प्रकाशित गरिनेछ।
8: साथै त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त शैक्षिक संस्थाहरूबाट भर्नाका लागि आवेदन फारम भर्ने अन्तिम मिति सम्ममा कुनै पनि अध्ययन संस्थान संकायका विषयमा स्नातक तह वा स्वसरह उत्तीर्ण भएकाहरूले मात्र प्रवेश परीक्षाका लागि अनलाइन आवेदन फारम भर्न योग्य हुनेछन्। कानूनमा पहिले नै स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरूले पुनः एलएलबी प्रवेश परीक्षामा आवेदन दिन पाउने छैनन्। थप जानकारीको लागि सुर्खेत बहुमुखी क्याम्पस, वीरेन्द्रनगर, सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-307, 083-520-298।
10: सो सूचना
11: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोशिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
10: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पा जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
11: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।

0: बीमा को लाभ दी आफ्नो कमाईको लाभ लिने मौका आज बनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स को बीमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जिउँ
1: भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
2: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-59960 र 97-678-84-566

0: रेडियो मेरी एफएम।
1: तपाई अहिले सबैको मन सुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबरहरू प्रस्तुत गर्यौं। अब बाँकी खबर, संसदीय सुनवाई समितिले प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको नाम अनुमोदन गरेको छ। समितिको बैठकमा शर्माले संसदीय सुनवाई प्रक्रिया पूरा भइसके उहाँको नाम प्रधान न्यायाधीशमा अनुमोदन भएको हो। वैशाख 24 गते बसेको संवैधानिक परिषदको बैठकले शर्माको नाम अनुमोदन गरेको थियो। शर्मा संसदीय सुनवाई समितिबाट प्रधान न्यायाधीश मा अनुमोदित भएसँगै अब उहाँले राष्ट्रपतिबाट शपथ लिएपछि सर्वोच्चको नेतृत्व गर्नुहुनेछ। प्रधान न्यायाधीशको रूपमा शर्माले 6 वर्ष अर्थात 2089 वैशाखसम्म सर्वोच्चको नेतृत्व गर्नुहुनेछ। 2076 वैशाख 6 सर्वोच्च अदालत प्रवेश गरेका शर्माको जन्म 2027 असार 4 गते पर्साको वीरगंजमा भएको थियो। शर्माले नेपाल ल क्याम्पस काठमाडौँबाट बीएल र भारत पुणे विश्वविद्यालयबाट एलएलएम गर्नुभएको थियो। यसै गरी उहाँले नेपालको त्रिभुवन विश्वविद्यालयबाट श्रम कानूनमा विद्यावारिधि पनि गर्नुभएको छ।
2: भेरी खबरमा अब केही खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज राजस्थान रोयल्स र लखनऊ सुपर जायन्ट्सले खेल्दैछन्। बेलुका 7:45 राजस्थानको राजधानी जयस पूर्वमा खेल हुँदैछ। 12 खेलमा 12 अंक जोड्दै 12 अंक जोडेको राजस्थान खेल जित्दै पिलको सम्भावना कायम राख्ने योजनामा छ भने प्रतियोगिताबाट बाहिरिसकेको लखनऊ प्रतिष्ठाका लागि खेल्दैछ। 12 खेलमा 8 अंक जोड्दै अंक तालिकामा पुछा नरहेको लखनऊसँग हारेमा राजस्थान पनि पिलबोर्डबाट बाहिरिनेछ। गैराती भएको खेलमा सनराइजर्स हैदराबाद चेन्नई सुपर किङ्सलाई 5 विकेटले हराएको छ। चेन्नईले दिएको 181 रनको लक्ष्य पछ्याएको हैदराबादले 19 ओभरमा 5 विकेट गुमाएर भेट्टाएको थियो। हैदराबादका ईशान किशनले 70 रन जोड्नुभयो। चेन्नईमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको चेन्नईले 7 विकेट गुमाएर 180 रन बनाएको थियो।
1: खेल खबरसँगै साँझको भेरी खबर सकियो। बिदाउनु अघि अहिलेसम्मका मुख्य खबरहरू फेरि एकपटक।
2: दैलेख र कालीकोटका 6 स्थानीय तहबीच विकास बहस 6 बुँदे साझा प्रतिबद्धता व्यक्त।
1: बाँकेमा पछिल्लो 1 महिनामा विभिन्न अपराधका 205 मुद्दा प्रहरीमा दर्ता, जगर्ने 10, गम्भीर प्रकृतिका 61 मुद्दा रहेको प्रहरीको भनाई।
2: संसदीय सुनवाई समितिले प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्माको नाम अनुमोदन गर्यो। आजै पदभार सम्हाल्ने तयारी।
1: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज राजस्थान रोयल्स र लखनऊ सुपर जायन्ट्स खेल्दै प्लेअफ पुग्ने 4 मध्ये 3 टोलीको टुंगो लाग्यो। हवस् त, तपाईँ हाम्रो भेट भोलि बिहानको भेरी खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि साँझको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी विदा हुन्छौ। नमस्कार।
3: सूचना:
4: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घरभन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा।

0: परफॉर्मेंस मात्र 2,78,900
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई माननीय मन्त्रीज्यू सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ
2: मेरो प्रश्न सांसदज्यूलाई हजुर भर्खरै निर्वाचित भएर आउनुभयो शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ
3: मेरो प्रश्न मेयर साहबलाई अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ
5: संघदेखि स्थानीय तहसम्म नीतिदेखि विकाससम्म विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौ तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ
6: पारस्परिक साथ सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै तपाईँको सफलताको अभिन्न अङ्ग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो
7: मलाई त कस्तो भोक लाग्छ टेकराज कहीँ जाम न खाजा खान
8: भोक त लाग्यो दिदी के खाने भोक लाग्यो के दिदी
7: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि
8: त्यसो भए दिदी आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ मजाले भोक मेटिन्छ
9: त्यहाँ त स्पेसल बफ मोमो चिकन मोमो मटन मोमो भेज मोमो बफ चाउमिन चिकन चाउमिन मटन चाउमिन भेज चाउमिन अन्डा चाउमिन मिक्स चाउमिन नेवारी खाजा सेट बफ खाजा सेट चिकन खाजा सेट मटन खाजा सेट भेज खाजा सेट बफ सेकुवा चिकन सेकुवा मटन सेकुवा छोइला भुटन भुटुवा लेग पिस ललिपप मटन तास बफ ससेज चिकन ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ
7: ल ल त्यसो भए आज त्यही जाउँ आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा
8: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत प्रोप्राइटर शिव रावत सम्पर्क नम्बर 97670 71284 र 97498840
7: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ
10: अब रमाइलो सुरु भयो
11: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर मात्र रु 20 प्रिपेड सिम कार्ड ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस 500 MB डेटा 10 SMS
10: अझै रमाइलो ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा 50 मिनट बोनस भोइस 50 SMS बोनस
11: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म
10: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्
12: नेपाल टेलिकम राष्ट्रको संचार
13: के भन्ने सोच छ तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ
14: हो नि राम्रो गाइडेन्स पाउने ठाउँ भेटिनै गाह्रो छ
13: त्यसो भए सुन्नुहोस् इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ
14: हो र के खास छ त इलाइट सिएमा
13: एक्सपिरियन्स सिए फ्याकल्टी फुल कोर्स कभरेज र भिडियो ब्याकअप क्लास छुट्यो भने पनि टेन्सन छैन
14: ओहो अनि लोकेसन
13: बानेश्वर काठमाडौँ सम्पर्क 01-5914-284 97-61-84-65 लिमिटेड चिज ढिला नगर्नुहोस्
14: इलाइट सिए तपाईँको सफलताको सही सुरुवात
15: रेडियो भेरी एफएम

0: भर्ना सम्बन्धी सूचना
1: यस सर्किट बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2082-83 का लागि स्नातक एलएलबी प्रथम वर्षका लागि भर्ना खुलेको सम्पूर्ण विद्यार्थीहरूमा जानकारी गराउँदछौ।
0: भर्ना कार्यक्रमहरू आवेदन फारम भर्ने अवधि यही चैत 30 गतेदेखि 2083 जेठ 7 गतेसम्म, प्रवेश परीक्षा सञ्चालन 2083 जेठ 29 गते शुक्रबार दिउँसो 12 बजेदेखि, प्रवेश परीक्षा शुल्क 1700, यी सेवा खल्ती कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा आवेदक स्वयंको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ।
1: आवेदन फारम उपलब्ध हुने अनलाइन आवेदन फारम त्रिभुवन विश्वविद्यालयको कानून संकायको वेबसाइट www.yafol.edu.np वा www.entrance.yafol.edu.np मा उपलब्ध हुनेछन्। प्रवेश पत्र प्राप्त गर्ने तरिका 2083 साल जेठ 25 गते www.yafol.edu.np मार्फत चेक योर स्टेटसबाट डाउनलोड गर्न सकिनेछ। प्रवेश परीक्षा सञ्चालन हुने केन्द्र पछि प्रकाशित गरिनेछ।
0: साथै त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त शैक्षिक संस्थाहरूबाट भर्नाका लागि आवेदन फारम भर्ने अन्तिम मिति सम्ममा कुनै पनि अध्ययन संस्थान संकायका विषयमा स्नातक तह वा स्वसरह उत्तीर्ण भएकाहरूले मात्र प्रवेश परीक्षाका लागि अनलाइन आवेदन फारम भर्न योग्य हुनेछन्। कानूनमा पहिले नै स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरूले पुनः एलएलबी प्रवेश परीक्षामा आवेदन दिन पाउने छैनन्। थप जानकारीको लागि सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत सम्पर्क फोन नम्बर 083-520-307 083-520-298।
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
3: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95 र सूर्यमुखी तेल प्रति पेटी 2860।
2: छुट कार्यक्रम निश्चित अवधि सम्म सञ्चालन हुने हुँदा लाभ लिनु हुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
3: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।
4: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर
3: ल दाई किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु पसल।
0: हामी कहाँ सामसङ, भिभो, ओप्पो, रेडमी, इन्फिनिक्स, कलर, लाभा कम्पनीका मोबाइल, एलजी, सामसङ, सिजी कम्पनीका टिभी, फ्रिज, घडी, रेडियो, ब्याट्री, इमर्जेन्सी लाइट तथा विभिन्न कम्पनीका इलेक्ट्रोनिक्स सामानहरू सुफलको मूल्यमा होलसेल तथा फुटकरमा बिक्री गरिनुका साथै मोबाइल मर्मत पनि गरिन्छ।
3: हजुर यति मात्र कहाँ हो र, हामी कहाँ किस्तामा टिभी, फ्रिज, एसी, वासिङ मेसिन र सबै ब्रान्डका मोबाइलहरू पाइन्छ।
0: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। सम्पर्क नम्बर 083-520-881, मोबाइल नम्बर 98584-40519।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनोस् सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।
1: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100 देखि ₹15,000 सम्म फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फिलेज, रेडियम फिलेज, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्र नगर छ बुद्धपथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।
3: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट वायरनेटको साम्बा प्याक सँग, जसमा पाइन्छ अल्ट्रा 300 MBPS सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा एक महिना फ्री। आज नै सब्स्क्राइब गर्नुहोस् वायरनेट साम्बा प्याक, स्पिड को अल्टिमेट गोल। वायरनेट साम्बा प्याक, अल्ट्रा फास्ट, अल्ट्रा फन।
4: रेडियो भेरी एफएम

0: खुसीको खबर।
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
1: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चार वाहिनी रोड नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455369484।

जुनसुकै बाटोको लागि भनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900 मा

0: Hibernia.
1: Extreme energy drink.
2: भर्ना खुल्यो
3: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जिहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठपोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
3: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-520-114 मोबाइल 98-585-59-960 र 97-678-84-566
4: रेडियो भेरी एफएम रेडियो भेरी एफएम
5: रेडियो भेरी एफएम 98.6 x 2.7 मेगाहर्ज
6: शासन त्यसमा आफै नै स्वतन्त्र रहेको अवस्था छ।
7: प्रतिनिधि सभा निर्वाचनमा विनियोजित बजेट भन्दा खर्च कम पाउने 2 अर्ब रूपियाँ बचत काठमाण्डुका सुकुम्बासी बस्तीका विस्थापितलाई राहत र पुनर्स्थापना प्याकेज घोषणा नदी किनारका परिवारलाई मासिक 15,000 अस्थायी बसोबास सहायता दिइने
8: हाललाई 3 महिनाका लागि बसोबास व्यवस्थापन खर्च उपलब्ध गराउने
7: अर्थ समितिद्वारा आगामी बजेट बारे विज्ञहरूसँग छलफल गर्ने निर्णय बजेटमा साना किसान स्वास्थ्य र खानेपानीलाई प्राथमिकता दिन सांसदहरूको जोड़ गाउँको विकासमा बजेट मौन
9: तपाईँलाई थाहा भएन गाउँमा भुइँ मान्छे छ 83% भूभाग भएको 54% जनसंख्या भएका मान्छेहरूको विकासको निम्ति आर्थिक समृद्धि शिक्षाको निम्ति के हुन्छ
7: र दक्षिण मध्य चीनमा भीषण बाढ़ी कम्तीमा 10 जनाको मृत्यु हजारौं किलोमिटर क्षेत्र प्रभावित 16 केन्द्रीय राष्ट्रपति रनिङ सिल प्रतियोगिता जेठ 20 गतेदेखि हुने
10: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
7: विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन गर्नेदेखि शिक्षकहरू विभिन्न संगठनको नेता हुने कारणले सरकारी विद्यालयमा राजनीति अलि बढ़ी भएको आरोप आइरहन्छ। बालबालिकालाई राजनीतिको असर नपार्नु सुरक्षित वातावरण दिनु राज्य विद्यालय प्रशासन अभिभावक र नागरिक समाज सबैको साझा दायित्व हो। विद्यालय शिक्षाको संवैधानिक जिम्मेवारी बोकेका स्थानीय तहहरूले विद्यालयमा आफ्नो स्वार्थ लाद्ने कार्य बन्द गरी गुणस्तरीय र व्यवहारिक शिक्षामा जोड़ दिनुपर्दछ। अब खबर सन्तोषी रावलबाट
11: नवनियुक्त प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ। शपथपछि आजै उहाँले सर्वोच्च अदालतमा पदभार ग्रहण गर्ने हुनुभएको छ। शर्मालाई संसदीय सुनवाई समितिले आज सर्वसम्मत रूपमा अनुमोदन गरेपछि राष्ट्रपतिबाट औपचारिक नियुक्ति भएको हो। त्यसअघि सुनवाईका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै शर्माले एनसेल कर विवादमा कानून अनुसार फौजदारी जरिवा वाना मात्र हटाइएको र बाँकी कर तथा शुल्क असुल गरिएको स्पष्ट पार्नुभयो। उहाँले बार बेन्च बीच कुनै दण्ड नरहेको रिट दर्ता रोकिएको आरोप निराधार रहेको तथा वरिष्ठता मात्र प्रधान न्यायाधीश नियुक्तिको आधार नहुने बताउनुभयो।
6: मुद्दाहरूको दर्जीको आदेश इत्यादिका रोकिएको हो कि भन्ने कुराहरू गर्नु भएको छ। अब मैले त्यसलाई चाहिँ कसरी लिएको छु भनेर भन्दाखेरि चाहिँ रिट दर्ता र दर्जीको सम्बन्धमा चाहिँ त्यो गर्ने सबै प्रशासनै जिम्मेवार रहने कुरा हो र प्रशासन त्यसमा आफै नै स्वतन्त्र रहेको अवस्था छ। त्यसकारण चाहिँ प्रशासनबाट चाहिँ आफ्नो विवेक प्रयोग गरेर नै त्यसको चाहिँ भएको होला भन्ने लागेको छ र मैले त्यसमा थप टिप्पणी गर्न चाहिँ चाहिँ
11: न्यायालयमा बिचौलिया र विकृति रोक्न ई कोड तथा प्रत्यक्ष प्रसारण प्रणाली लागू गरिएको उहाँको भनाइ छ। साथै अदालतहरूको प्रगति विवरण चौमासिक रूपमा सार्वजनिक गर्ने प्रतिबद्धता जनाउनुभयो। संवैधानिक परिषदले न्याय परिषदले पठाएका छ जनाको नाम मध्ये हाल सर्वोच्च अदालतमा चौथो वरियतामा रहेका न्यायाधीश शर्मालाई प्रधान न्यायाधीश बनाउने निर्णय गरेको थियो। संवैधानिक परिषदले विगतको वरिष्ठताक्रमको परम्परा मिच्दै शर्माको नाम सिफारिश गरेपछि न्यायालयको स्वतन्त्रता र स्वच्छतामाथि प्रश्न उठाउँदै नेपाल बार लगायतले विरोध पनि गरिरहेका छन्। सरकारले काठमाडौँ उपत्यकाका नदी किनारमा जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित भएका परिवारलाई पुनस्थापना खर्च स्वरूप प्रति परिवार 25,000 रूपियाँ दिने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले प्रभावित परिवारको विवरण रुजू गरी एकमुष्ट रकम उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभएको छ। यस्तै जोखिमयुक्त बस्तीबाट हटाएकालाई वैकल्पिक बसोबास आफै गर्न प्रोत्साहन स्वरूप 3 महिनासम्म प्रति महिना 15,000 रूपियाँ राहत उपलब्ध गराइने भएको छ। 5 भन्दा बढ़ी सदस्य भएका परिवारलाई थप प्रति सदस्य 2,000 रूपियाँ दिइने मन्त्री पोखरेलले बताउनुभयो।
8: काठमाडौँ उपत्यका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने व्यक्तिहरूको विवरण रुजू गरी प्रति परिवार पुनर्स्थापना खर्च बापत रू 25,000 एकपुष्ट रूपमा प्रदान गर्ने, जोखिममुक्त बस्तीबाट हटाइएकाहरूलाई वैकल्पिक बसोबासको व्यवस्था आफै गर्न प्रोत्साहित गर्न, 5 सदस्य भएको प्रति परिवार राहत रकम रूप 15,000 प्रति महिनाको र 100 भन्दा बढ़ी सदस्यका लागि प्रति सदस्य थप रू 2,000 प्रति महिनाको दरले हाललाई 3 महिनाका लागि बसोबास व्यवस्थापन खर्च उपलब्ध गराउने, वृद्ध अशक्त असहाय तथा आफ्नो व्यवस्थापन गर्न नसक्ने व्यक्ति तथा परिवारलाई तोकिएको होल्डिङ सेन्टरमा व्यवस्था गर्ने, बाल बालिका तथा विद्यार्थीको पठन पाठन तथा विद्यालयको सुनिश्चितता र स्वास्थ्य सेवा सुविधाहरूको सुनिश्चितता स्थानीय तहको समन्वय तथा सहकार्यमा गर्ने।
11: प्रतिनिधि सभाका सांसदहरूले आगामी आर्थिक वर्ष 2083-84 बजेट वास्तविकतामा आधारित बनाउन सरकारलाई सुझाव दिएका छन्। आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसदहरूले राष्ट्रिय गौरवका आयोजना साना किसानले हित स्वास्थ्य पूर्वाधार र खानेपानी समस्या समाधानलाई बजेटको प्राथमिकतामा राख्नुपर्ने बताएका हुन्। सांसद गणेश बहादुर विश्वकर्माले कम आय भएका नागरिकको जीवनस्तर सुधारमा केन्द्रित बजेट आवश्यक रहेको बताउनुभयो भने सांसद ध्रुवराज राईले साना किसानलाई प्राथमिकता दिन माग गर्नुभयो। सांसद विपिन कुमार आचार्यले खानेपानी समस्यालाई राष्ट्रिय चुनौतीको रूपमा उठाउँदै र स्वास्थ्य र पूर्वाधार क्षेत्रमा लगानी बढ़ाउन सरकारको ध्यान आकर्षण गराउनुभयो। उहाँले दाङको टरी गाउँ विमानस्थल विस्तारलाई पनि प्राथमिकतामा राख्न माग गर्नुभयो। ग्रामीण विकास र स्थानीय आवश्यकतालाई आधार बनाएर बजेट बाँडफाँड गर्नुपर्ने आवाज पनि संसदमा उठेको छ। सांसद लक्ष्मी प्रसाद पोखरेलले कर्मचारीको पारिश्रमिक वृद्धि सामाजिक न्याय र दैलेखको ग्यास परियोजना अघि बढ़ाउन सरकारसँग आग्रह गर्नुभयो।
0: यो बजेटको प्राथमिकता विनियोजन म यसलाई एक्सेप्ट गर्न सक्दैन। म सत्ताधारी सांसद हो तर मेरो अगाडि जनताको अनुहार देखिरहेको छु। संयोगले अर्थमन्त्री बुढानीकरण स्कूलको प्रयोगको एउटा पनि आवासीय विद्यालयको कल्पना पनि गरेका छैन। त्यहाँ
12: यसरी शुरूमा महत्वाकांक्षी ठूलो बजेट ल्याएर मध्यावधि समीक्षाको नाममा बजेट घटाउने अभ्यासको अन्त्य गरिनुपर्छ।
13: गाउँमा कम विद्यार्थी छ भने पनि उसले आधारभूत तहको शिक्षा आफ्नै भूगोलमा पाउनुपर्छ, यसका लागि पनि सरकारको ध्यान आकर्षण गराउँदछु।
14: अनुदान र ऋणको भेद संसदलाई थाहा हुनुपर्छ र दिनुपर्छ। माननीय अर्थमन्त्रीज्यू, वैदेशिक सहायता भन्ने एकल शब्दमा ग्रान्ट, कन्सेसनल लोन र लोन यी सबैलाई एकै टोकरीमा राख्नु भएको यो कन्सेप्चुअली गलत मात्र होइन, यो राजनीतिक रूपमा खतरनाक छ।
15: सिद्धान्त प्राथमिकता त्यस्तो देखिएन, के भयो यस्तो? तपाईँलाई थाहा भएन गाउँमा भुइँ मान्छे छ, 83% भूभाग भएको, 54% जनसंख्या भएका मान्छेहरूको विकासको निम्ति, आर्थिक समृद्धि, शिक्षाको निम्ति के हुन्छ र? त्यसैले गर्दा म सभामुख मार्फत अर्थमन्त्रीजीको लागि निवेदन गर्न चाहन्छु, त्यो ठाउँको विकास गरिएन भने अब जटिल मुलुकको समस्या बन्दैछ।
11: संविधानमा भएको व्यवस्था अनुसार जेठ 15 गतेसम्म आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्नुपर्नेछ। अब बजेटको तयारी गर्न 10 दिन मात्रै बाँकी छ। वैदेशिक ऋणको भार बढ़दै गएको, रोजगारी र आयको स्रोत खुम्चिँदै गइरहेको अवस्थामा सरकारले कस्तो बजेट ल्याउनु पर्ला? सीआईएनसँग कुरा गर्दै अर्थविज्ञ दिलीराज खनाल,
16: एउटा बजेटको रूपमा पनि नहुने जुन अवस्था छ, अर्थतन्त्रलाई तत्कालिक रूपमा कसरी माथि उठाउने भन्ने कुराको एउटा ठोस कार्ययोजना र एक्सन प्लान सहित त्यसमा टेकेर गुणात्मक हिसाबले आर्थिक वृद्धि र विकासको कार्यक्रमलाई अगाडि बढाउँछौ भन्ने ढंगले अगाडि आउनुपर्ने खाँचोको आवश्यकता छ भन्ने मलाई लाग्छ।
17: बेरोजगारी बढेको छ, मध्यपूर्वको द्वन्द्वका कारण पेट्रोलियम पदार्थ लगायतका धेरै त्यस्ता वस्तुहरू महँगिएका छन्, र त्यो सँगै सांसदहरूले पहिलाको जस्तै टुक्रै साना साना आयोजनाहरूको माग गरिरहेको भन्ने कुरा पनि यता कता सुनिन्छ। यो हिसाब

0: कस मूलको कुरा उठाउनुभयो. अब मैले त्यसैले पनि अनुत्पादक हजुर खर्च भनेको कारण त्यो यति धेरै छ. जुन ढंगले बेरोज बढेको छ, आर्थिक अनुशासन छैन, बजेटमा राख्नुहुन्छ, भोलि गएर अर्को हिसाबले ट्रान्सफर गर्नुहुन्छ, अनि बजेट जस्किलबाट चाहिँ नालेका परिसकै प्रतिवेदनले भनिहाल्छ, जस्किलबाट तपाईँले मेगा प्रोजेक्टहरू के अरे ठुला ठुला प्रोजेक्टहरू हुन्छ जसको कुनै सम्भाव्यता अध्ययनै भएको छैन. सँगै अझ यतिसम्म कि चाहिँ त्यो मालेका परिसकले पनि उल्लेख गरेको तपाईँले राष्ट्रिय गौरवको आयोजनाको रकम अर्कोतिर रकमान्तर नगर्ने भन्नुहुन्छ, त्यो रकमान्तर गरिरहनु भएको छ. छुटको पनि धेरैवटा रेक कसरी छुट दिनुभएको, कला दिनुभएको भन्ने रेकर्ड छ. यो जुन किसिमको व्यतिथिपूर्ण यो डिस्टोर्सनकारी होइन विसङ्गतिपूर्ण जुन किसिमको विकृतिपूर्ण जुन किसिमको बजेट परिपाटी छ त्यो परिपाटीलाई सदाको निम्ति चाहिँ तपाईँको समाप्त गर्ने र सिङ्गो एउटा जवाबदेहीको परिपाटीलाई होइन सुनिश्चित गरेर लिएर जाने त्यो नयाँ ढंगले बजेट आउनुपर्ने खाँचो र आवश्यकता छ.
1: विगतमा ठूलो आकारका बजेट आए पनि पूँजीगत खर्च कम हुने आयोजना अधूरा रहने र विकास योजनामा राजनैतिक प्रभाव बढ़ने आलोचना हुँदै आएको छ. यसैबीच प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा विज्ञहरूसँग छलफल गर्ने निर्णय गरेको छ. सिंहदरबारमा आज बसेको समिति बैठकले आर्थिक वर्षको बजेट तर्जुमाका सन्दर्भमा सरकारलाई सुझाव तथा निर्देशन दिने सन्दर्भमा विज्ञहरूसँग छलफल गर्ने निर्णय भएको समिति सभापति डाक्टर कृष्ण हरिपुरा थोकीले जानकारी दिनुभयो. सर्वोच्च अदालतले नेपाल चिया विकास निगमको स्वामित्वमा रहेको इलाम र झापाका करिब 5201 चिया बगान लीजमा दिने निर्णयमा अनियमितता भएको भन्दै डायरी रिटमा सरकारसँग लिखित जवाब मागेको छ. न्यायाधीश मेघराज पोखरेलको इजलासले आज सरकारका नाममा लिखित जवाब पेश गर्न आदेश दिएको हो. उक्त रिटमा दावी गरिए अनुसार चिया बगान लीज प्रक्रियामा अरबौं रूपैयाँको भ्रष्टाचार र नीतिगत अनियमितता भएको छ. रिट निवेदन भेषराज लुइटेलले लीज सम्झौता खारेज गर्न तथा संलग्न उच्च पदस्थ अधिकारीहरूमाथि अनुसन्धान गर्न माग गर्नुभएको छ. यसैबीच सो रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा जेठ 19 गते लागि पेशी तोकिएको छ. निर्वाचन आयोगले फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा विनियोजित बजेट भन्दा करिब 1,75,00,000,00,000 रूपियाँ भन्दा कम खर्च भएको छ. निर्वाचन आयोगका अनुसार निर्वाचन खर्च अपेक्षा भन्दा कम खर्चमा सम्पन्न भएको हो. सरकारले निर्वाचनका लागि 6,71,92,78,200 रूपियाँ उपलब्ध गराएको थियो. साझा खबरमा अब विदेशका खबर. दक्षिणी र मध्य चीनमा लगातार परेको भारी वर्षापछि आएको बाढ़ी र पहिरोमा परि कम्तीमा 10 जनाको मृत्यु भएको छ. चीनका मौसमविदका अनुसार यो वर्षा प्रणालीले 1,000 किलोमिटर भन्दा बढ़ी क्षेत्र प्रभावित पारेको छ. अब खेल खबर. काठमाडौँमा 16 केन्द्रीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता जेठ 20 गतेदेखि शुरू हुने भएको छ. राष्ट्रिय खेलकुद परिषद राखेपको आयोजनामा हुने प्रतियोगिता विभिन्न 6 वटा खेल विधालाई समावेश गरिएको छ. प्रतियोगिता निर्धारित मितिदेखि शुरू भई 3 दिनसम्म सञ्चालन हुनेछ.
2: बाँकेका 5 पालिकामा कुपोषणको गम्भीर समस्या.
3: झन्डै 300 जति चाहिँ बाल बालिकाहरू शीघ्र कुपोषित अवस्थामा हुनुहुन्छ, त्यस्तै गरी 1100 जति चाहिँ मध्यम कुपोषित अवस्थामा हुनुहुन्छ भनेपछि ठूलो संख्या हो.
2: 1400 भन्दा बढ़ी बाल बालिका प्रभावित. रिपोर्ट सँगै सुखा मौसम सहन सक्ने धानको बिउ कुन होला. संवाद श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
4: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध. नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ. सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ. यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ. यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्. धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्.
5: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको

0: Matra Next Generation Wi-Fi 6 Pravidhi Bhayeko Wi-Fi 6 Router Harusanga Utkrisht Jadan Pradhan Garne Dish Home Internet Sathai Internet TV Ra Anya Seva Haru Sajile Vyavasthit Garne Euta Upyogi Self Care App My Dish Home App
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
2: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ साझा खबरमा अब बाँकी खबर नवप्रवर्तन इमानदारीता र तत्परता मार्फत प्रहरी सेवामा रूपान्तरण गर्ने लक्ष्यसहित नेपाल प्रहरीले त्रिवर्षीय रणनीतिक योजना सार्वजनिक गरेको छ प्रहरी प्रधान कार्यालयमा आज भएको एक कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले रणनीतिक योजना सार्वजनिक गर्नुभएको हो सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको पक्राउ अनुमतिका विषयमा आगामी सोमबार छलफल गर्ने भएको छ न्यायाधीश मेघराज पोखरेलको इजलासले यस्तो आदेश दिएको हो बाँकी जिल्लाका पाँच पालिकामा गम्भीर कुपोषणको समस्या देखिएको छ कुल 20,725 बालबालिका मध्ये 1400 भन्दा बढ़ी बालबालिकामा मध्यम तथा गम्भीर कुपोषणबाट प्रभावित छन् गत मंगिरदेखि पुष महिनामा बाँकीमा दुई महिनादेखि 59 महिना मुनिका बालबालिकाको कुपोषणको अवस्था थाहा पाउन अध्ययन गरिएको थियो
3: बाँकेको खजुरा गाउँपालिकामा 3,660 बालबालिका मध्ये 124 मध्यम र 26 जनामा गम्भीर कुपोषण देखिएको छ आमाहरूमा समेत कुपोषण देखिएको खजुरा गाउँपालिकाका स्वास्थ्य तथा सामाजिक विकास शाखा प्रमुख लक्ष्मी के सी बताउनुहुन्छ
4: 251 जनाको स्क्रिनिङ गर्दा अति शीघ्र कुपोषणमा 14 जना आमा चाहिँ हामीले फेला भयो त्यो भनेको एकदमै भयावह स्थिति जसमा शीघ्र कुपोषणमा चाहिँ 62 जना आमा चाहिँ फेला पर्नुभयो
3: डुडुवा गाउँपालिकामा 3,845 बालबालिका मध्ये 264 मध्यम र 80 जना गम्भीर कुपोषणको अवस्थामा भेटिएको अध्ययनको निष्कर्ष छ डुडुवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख स्वास्थ्य अधिकृत सीताराम चौधरी
5: जति हुन्छ सानैमा वृद्धि विकास हुन्छ दुई वर्ष मुनि नै 80% वृद्धि मस्तिष्क विकास हुने भएको हामीले समयमा पत्ता लगाएर समयमा उपचार गर्नुलाई
3: राप्ती सुनारीमा 4,706 मध्ये 184 मध्यम र 31 गम्भीर कुपोषण देखिएको छ बैजनाथ गाउँपालिकामा 4,399 मध्ये 168 जना मध्यम र 43 गम्भीर कुपोषित भेटिएका छन् भने जानकी गाउँपालिकामा 4,120 मध्ये 175 जनामा मध्यम र 36 जनामा गम्भीर कुपोषण देखिएको छ बैजनाथ गाउँपालिका नवबस्ता स्वास्थ्य चौकीका इन्चार्ज दिलबहादुर बिक
6: तयारी उपचारात्मक खाना हुन्छ त्यो खानाको माध्यमबाट हामीले चाहिँ बच्चाको तौल अनुसारको त्यो दिन्छौँ अलिकति चाहिँ गम्भीर खालका त्यस्ता मेडिकल जटिलताहरू भएका त्यस्ता केसलाई चाहिँ हामीले पोषण पुनर्स्थापना केन्द्र भेरी अस्पतालमा चाहिँ रिफर गर्ने गर्छौँ
3: कुपोषण न्यूनीकरण गर्न स्थानीय सरकारसँगै गैर सरकारी निकायहरूले पनि विभिन्न कार्यक्रम गरिरहेका छन् बी ग्रुप नामक संस्थाले पोषण सुधारका लागि पोषण परियोजना अन्तर्गत आमा समूह मार्फत समुदायका आमाहरूमा जागरूकता ल्याउन काम गरेको बताउनुहुन्छ कार्यकारी निर्देशक डम्बर सुनार
7: केयर नेपाल र आईडी नेपालसँग साझेदारी गरेर बाँकी जिल्लाको पाँचवटा गाउँपालिकामा पोषण सुधार कार्यक्रम गरिरहेको छौं र यो कार्यक्रमको मुख्य उद्देश्य भनेको अब 1,000 दिनका आमा र बच्चाको पोषण को अवस्था सुधार गर्ने भन्ने छ अब हाम्रो निष्कर्ष के हो भन्दाखेरि पोषणको अवस्था चाहिँ अलिकति भयावह अवस्था नै हो 20,400 बालबालिकाहरूको पोषणको अवस्था जाँच गर्दै गर्दाखेरि झन्डै 300 जति चाहिँ बालबालिकाहरू शीघ्र कुपोषित अवस्थामा हुनुहुन्छ त्यस्तै गरी 1,100 जति चाहिँ मध्यम कुपोषित अवस्थामा हुनुहुन्छ भनेपछि ठूलो संख्या हो
3: स्थानीय सरकारले पनि पोषण सुधारका लागि विभिन्न कार्यक्रम चलाउँदै आए पनि प्रभाव कमजोर देखिएको छ यसको कारणका बारेमा बताउँदै राप्ती सुनारी गाउँपालिकाकी उपाध्यक्ष मनिषा सिंह थारू
8: सजन्य भनेर चाहिँ छोरा बुहारीले पनि बसेर पनि पोषणयुक्त खानेकुरा फलफूलहरू हरेक कुराहरू चाहिँ बढी खुवाउने तर छोरी त अर्काको घर जाने जात हो यसले किन चाहिँ राम्रो खुवाउनु पर्यो र भन्ने हिसाबले चाहिँ छोरीले चाहिँ अलिकति पोषणयुक्त खानाहरू कम खुवाउने भएको हुनाले चाहिँ छोरीहरूमा चाहिँ त्यो पोषण समस्या देखिएको चाहिँ त्यो तथ्याङ्कले नै
3: कुपोषण घटाउन कतिपय स्थानीय सरकारले परिवारलाई मासु अण्डामा आत्मनिर्भर बनाउने योजना कार्यान्वयनमा ल्याएका छन् खोज अध्ययनका क्रममा मध्यम खालको कुपोषणमा अभिभावकलाई सल्लाह दिइन्छ भने कड़ा कुपोषण देखिँदा स्वास्थ्य संस्थामा राखेर बालबालिकाको तौल सुधारका लागि उपचार प्रक्रिया शुरू गर्ने गरिएको छ
2: तपाई सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ सुक्खा मौसममा पनि धान खेतीबाट उत्पादन लिन सकिने
9: बहुगुणी धान 1 बहुगुणी धान 2 हरदिनाथ 3 हरदिनाथ 2 हरदिनाथ 5 छन् पश्चिमी नेपालको लागि सर्जु 52 छ त्यसै गरी राधा चार छ। यी जातहरू चाहिँ अरू धानहरू भन्दा तुलनात्मक रूपमा सुक्खा सहन सक्छन्।
2: कम पानीमा खेतीका लागि उपयुक्त धानको बिउबारे विज्ञ संघको कुराकानी संवाद श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
11: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
12: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो, बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIM-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब साप्ताहिक श्रृंखला हेलो मौसम।
13: सुक्खा मौसमका लागि उपयुक्त धानको बिउ कुन होला अनि यस्ता धानका बिउ कहाँ पाइन्छ होला? नमस्कार, हेलो मौसममा स्वागत छ, म सन्तोष गन्धर्व। जल तथा मौसम विज्ञान विभागले यस वर्ष मनसून कमजोर हुन सक्ने र वर्षा औसत भन्दा कम हुने पूर्वानुमान गरेको छ। पानी कम पर्दा यसको सीधा असर धान खेतीमा पर्न सक्छ। आजको हेलो मौसममा हामी कम पानीमा पनि राम्रो उत्पादन दिन सक्ने केही धानका जातका विषयमा कुरा गर्दैछौ। कुराकानीका लागि हामीसँग हुनुहुन्छ नारका कृषि वैज्ञानिक डाक्टर उज्जवल प्रसाद शाह कुशुहा।
9: यसमा चाहिँ नेपाल सरकारले अहिलेसम्म 6 जात रिलिज गरेको छ। सुक्खा धान 1, सुक्खा धान 2, सुक्खा धान 3, सुखा 5 र सुखा 6 छ। त्यसै गरी हामीसँग दुईटा अरू छन्, बहुगुणी धान 1, बहुगुणी धान 2। त्यसै गरी हामीसँग 1-2 अरू भेराइटीहरू छन्, जस्तै यहाँ यो हरदीनाथ 3, हरदीनाथ 2, हरदीनाथ 5 छन्। यी भेराइटीहरू नेपाल सरकारले उन्मोचन गरेका छन्। केही भेराइटीहरू दर्ता भएका छन् जस अन्तर्गत पश्चिमी नेपालको लागि यो सर्जु 52 छ, त्यसै गरी राधा 4 छ। यी जातहरू चाहिँ अरू धानहरू भन्दा कम्पेरिटिभली तुलनात्मक रूपमा सुक्खा सहन सक्छन् र सामान्य वर्षाको आधारमा पनि यिनीहरूले बढीभन्दा बढी उत्पादन दिन्छ।
14: यहाँले भन्नुभएको सुक्खा 1 देखि 6 त्यसपछि हरदीनाथको कुरा गर्नुभयो, त्यो यी धानको बिउहरू चाहिँ किसानले अहिले मैले छर्न चाहे भनेदेखि त्यो सजिलैसँग पाउन सकिन्छ कि सक्छ?
9: यो धानका जातका बिउहरू राष्ट्रिय धान बाली अनुसन्धान कार्यक्रमले उत्पादन गर्ने गर्छन्। त्यसै गरी नारका विभिन्न रिसर्च स्टेशनहरू छन्, कृषि अनुसन्धान केन्द्रहरू छन्, देशका विभिन्न ठाउँमा छरिएर बसेका छन्, तिनी ठाउँहरूमा यसको बिउ उत्पादन हुन्छ। त्यसै गरी किसानका समूहहरू छन्, ती समूहहरूले केही कम्पनीहरू छन्, सिड कम्पनीहरू, बिउ उत्पादन गर्ने कम्पनीहरू छन्, तिनीहरूले चाहे पर्याप्त मात्रामा यसको बिउ उत्पादन गर्छन् र त्यहाँबाट बिउ लिन सकिन्छ।
14: घर नजिकै चाहिँ कहाँ पाइन्छ त त्यसो भए?
9: यसको लागि त सर्वप्रथम कुनै किसानले आफ्नो धानको बिउ लिन खोज्छन्, सुक्खा धानको बिउको डिमाण्ड गर्छ भने सर्वप्रथम उहाँले चाहे नजिकैको कृषि ज्ञान केन्द्रहरू अथवा नगरपालिकाको कृषि शाखा हुन्छन्, ती शाखामा कन्ट्याक्ट गर्ने, सम्पर्क गर्ने र त्यहाँबाट उहाँहरूले कृषिका जो कर्मचारी बस्नुहुन्छ उहाँहरूले समन्वय गरेपछि उहाँहरूले बिउ मगाइदिन सक्नुहुन्छ।
14: यहाँले भन्नुभएको जति पनि जातहरू, त्यति जातहरू मध्येमा पनि सबैभन्दा राम्रो जात चाहिँ कुन हो, अझ उत्पादन बढ्ने?
9: अब सुक्खा सिरिजमा हेर्नुहुन्छ भने सबभन्दा राम्रो सुक्खा धान 3 देखिएको छ, मध्यम मसिनो किसिमको धान हो, र सुक्खा 1-2 चाहे अलि मोटो धान छ, अलिकति चकिनेस त्यसमा बढी हुन्छ जसले गर्दा चामलको क्वालिटी सोचे जस्तो हुँदैन, जबकि सुक्खा 3 मसिनो छ, मध्यम मसिनो छ, खानालाई पनि मिठो छ र बहुसंख्यक किसानले यस सुक्खा 3 रोजेका छन्। त्यस्तै गरी अर्को चाहिँ सुक्खा धान छ पनि हो। सुक्खा धान छ मा चाहिँ डुबान सहन सक्ने पनि गुण छ र यो सुक्खा सहन सक्ने पनि गुण छ, दुवै गुण छ।
14: तराईको लागि त धेरै राम्रो, यदि धेरै पानी परिहाल्यो भने डुबान पनि सहने भयो, डुबान पनि भएन।
9: हजुर, यी धानहरू सुक्खा सिरिजमा यो राम्रो भयो। त्यसै गरी छोटो अवधिका धानका जात भन्ने हो भने सर्वप्रथम यो यहाँसँग हरदिनाथ 5 छ, हरदिनाथ 2 छ, 3 छ, यिनीहरू 125 दिनसम्म यो पाक्ने गर्छन् र छोटो अवधिको धानको जात भएको कारण र सुक्खा सहन सक्ने गुण भएको कारण यी धानका जातहरूलाई हामी अगाडि बढाउन सक्छौ। त्यसै गरी सर्जु 52 छ, सर्जु 52 चाहिँ मध्य पश्चिमी तराईमा एकदम पपुलर भेराइटी हो, प्रसिद्ध छन्। थुप्रै बहुसंख्यक किसानहरूले सर्जु 52 लगाउने गर्छन्, त्यसले सुक्खा सहन सक्छ, सामान्य वर्षाको भरमा पनि राम्रो उत्पादन दिन्छ।
14: यसको उत्पादन समय अवधि चाहिँ अरू धान जस्तै हो अथवा छोटो लामो धेरै?
9: अहिलेको सुक्खाको समयमा हामीले सक्दो छोटो अवधिका धानका जातहरू छान्दाखेरि हामीले राम्रो प्रतिफल पाउन सक्छौ, बढी उत्पादन पाउन सक्छौ। लामो ड्युरेसनका बढी अवधि भएका धानका पाक्ने जातहरू छान्यो भने त्यसले सुक्खामा राम्रो काम नगर्न सक्छन् होइन, जसले गर्दा उत्पादन पनि ह्रास उत्पादनमा पनि ह्रास आउँछ र सोचे जस्तो यो म्यानेजमेन्टमा जुन हामी फार्मको म्यानेजमेन्ट गर्छौँ, खेतको व्यवस्थापन गर्छौँ, त्यसमा खर्च पनि हुन जान्छन्, दोहोरो किसान मालमा पर्छन्। त्यसै कारणले अहिलेको समयमा छोटो अवधिका बढी उत्पादन दिन सक्ने धानहरू छान्दाखेरि बढी राम्रो हुन्छ।
14: अब यहाँले भने जस्तै पूर्वदेखि पश्चिमसम्मको तराईको भेग हेर्दाखेरि फरक फरक छ नि त, हावापानीको हिसाबले पनि अनि त्यहाँको कमाई गरिरहेको धानको हिसाबले, माटोको हिसाबले पनि। कोशी प्रदेश, मध्य प्रदेश, प्रदेश वाइज हेर्दाखेरि चाहिँ कुन कुन धानको बिउ चाहिँ अलिक उपयुक्त हुन्छ?
9: एकदम राम्रो क्वेशन उठाउनुभयो, कुन क्षेत्रको लागि कुन धान उपयुक्त छ भन्ने। त्यसको लागि पूर्वतिर तरहरा 1 हुन सक्छन्, त्यसै गरी सुक्खा धानहरू 1, 2, 3 हुन सक्छन् होइन, 3 सबभन्दा राम्रो हो। त्यसै गरी प्रदेशको लागि हेर्नुहुन्छ भने हरदिनाथ 5 हुन सक्छ, हरदिनाथ 3 हुन सक्छन्, सुक्खा 3 छन्। पश्चिम तराईमा हेर्नुहुन्छ भने यो सर्जु 52, सुक्खा 3, बहुगुनी 2, यी जातहरू छन्। अलिक उचाइमा जानुहुन्छ, 500 मिटरसम्म उचाइसम्म जानुहुन्छ, पहाड़का केही भागहरू छन्, त्यो ठाउँमा जाने हो भने हामीले के गर्छौँ भने घैया धानका जातहरू छान्न सक्छौ।
14: बिउ त सुक्खा लगाउने तर बिउ नपाएर पनि अरू बिउ छर्न पनि बाध्यता पनि छ नि त किसानलाई। यहाँले भने जस्तै कृषि ज्ञान केन्द्रमै जाँदाखेरि अथवा कृषि शाखामा जाँदाखेरि पनि किसानहरूले नपाएको गुनासो गर्नुहुन्छ कि, त्यस्तो अवस्थामा चाहिँ के गर्ने?
9: अब किसानले बिउ पाउनु भएन भने उहाँसँग जुन धानको बिउ छ अथवा सक्दो छोटो अवधिका धानका जातहरू छान्ने, जसले गर्दाखेरि हामीले सानो छोटो अवधिका धान जात छान्दाखेरि हामीले सुक्खालाई धेरै हदसम्म टार्न सक्छौँ। टाढा स्केप भन्छौँ हामी होइन, ड्राउट स्केप स्ट्राटेजी हामी त्यसलाई भन्छौँ। 3 किसिमका स्ट्राटेजीहरू छन्, ड्राउट स्केप, ड्राउट टोलरेन्स, ड्राउट एभोइडेन्स। अनि यो ड्राउट स्केप त्यही बुझ्ने भाषामै भन्दैछु, सानो अवधिका धानका जात छान्दाखेरि हामीले श्रावणसम्म पनि, श्रावण महिनासम्म धान रोप्ने गर्छौँ तराईमा, अनि श्रावणदेखि कार्तिक मनसिरसम्म धान पाक्छन्। 125 दिनमा पाक्यो भने त्यो के हुन्छ भने पम्पिङ सेटद्वारा पनि पानी निकालेर तानेर धान खेती गर्ने गरिएको पाइन्छ तराईतिर सुक्खा हुँदाखेरि, अनि थोरै पानीमा पनि राम्रो उत्पादन लिन सकिन्छ। लामो ड्युरेसनका, लामो अवधिका धानका जात छान्नुहुन्छ भने त्यसमा धेरै पानीको आवश्यकता पर्छन्। परम्परागत विधिले किसानहरूले खेती गर्ने गर्छन्, त्यस कारणले गर्दाखेरि पानीको खपत बढ्न जान्छन् र यसले जनजीवनमा असर पर्छ। तलको जुन पानीको स्रोत छ अन्डरग्राउन्डको, त्यो सुक्यो भने हामीले खाने पिउने पानीको पनि अभाव हुन सक्छ।
2: नवनियुक्त प्रधान न्यायाधीश डाक्टर शर्माले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ। सरकारले काठमाण्डु उपत्यका नदी किनारका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित भएका परिवारलाई पुनर्स्थापना खर्च स्वरूप प्रति परिवार 25,000 रूपियाँ दिने निर्णय गरेको छ। अर्थ समितिद्वारा आगामी बजेटबारे विज्ञहरूसँग छलफल गर्ने निर्णय भएको छ। बजेटमा साना किसान, स्वास्थ्य र खानेपानीलाई प्राथमिकता दिन सांसदहरूको जोड़ छ र दक्षिण मध्य चीनमा भीषण बाढ़ी 10 जनाको मृत्यु, हजारौं किलोमिटर क्षेत्र प्रभावित भएको छ। 16 केन्द्रीय राष्ट्रपति रनिङ सिल प्रतियोगिता आगामी जेठ 20 गतेदेखि काठमाण्डुमा हुने भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि जेठ 6 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।
15: के भन्ने सोच छ तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
16: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
15: त्यसो भए सुन्नुहोस्, इलाइट सीएमा सीए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
16: र के खास छ त इलाइट सीएमा?
15: एक्सपिरियन्स सीए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप। क्लास छुट्यो भने पनि टेन्सन छैन।
16: ओहो, अनि लोकेसन?
15: बानेश्वर, काठमाडौँ। सम्पर्क 01-59-14-284, 97-61-84-65। लिमिटेड सिट, ढिला नगर्नुहोस्।
16: इलाइट सीए, तपाईँको सफलताको सही सुरुवात।
17: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ज।
18: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 8 बजेको छ।
19: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
20: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
21: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रे पलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
20: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैताला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एकापसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा

0: तपाईको मन जित्छ बारम्बार। अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई। सर्वजीको परिवार सबैले डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही जेठ 8 गते शुक्रबार र 9 गते शनिबार सुपर पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
2: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्ब फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
3: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
1: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-85-50-696।
4: अब सुन्नुहोस् पूरा समाचार।
5: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
4: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
5: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
4: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
5: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
4: मद्यपान र धूम्रपान सेवन नगरौं,
5: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-702।

0: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउँदा आएको छैन। विदेश जाउँ पासपोर्ट बनाउने कोसिस छैन। के गर्ने गर्ने मलाई दिक्कार भइसक्यो।
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
0: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
1: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
0: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
2: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट।
0: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो।
1: लकी पिराक फोन नम्बर 9820-29-93-48 9820-29-93-48।
3: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
4: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
3: हाम्रा सेवाहरू
4: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
3: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपास भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 9840-44-631।
5: रेडियो भेरी एफएम

0: भर्ना सम्बन्धी सूचना
1: यस सुर्खेत बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2082-83 का लागि स्नातक एलएलबी प्रथम वर्षका लागि भर्ना खुलेको सम्पूर्ण विद्यार्थीहरूमा जानकारी गराउँदछौ।
0: भर्ना कार्यक्रमहरू आवेदन फारम भर्ने अवधि यही चैत 30 गतेदेखि 2083 जेठ 7 गतेसम्म, प्रवेश परीक्षा सञ्चालन 2083 जेठ 29 गते शुक्रबार दिउँसो 12 बजेदेखि, प्रवेश परीक्षा शुल्क 1700, यी सेवा खल्ती कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा आवेदक स्वयंको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ।
1: आवेदन फारम उपलब्ध हुने अनलाइन आवेदन फारम त्रिभुवन विश्वविद्यालयको कानून संकायको वेबसाइट www.fol.edu.np वा www.entrance.fol.edu.np मा उपलब्ध हुनेछन्। प्रवेश पत्र प्राप्त गर्ने तरिका 2083 साल जेठ 25 गते www.fol.edu.np मार्फत चेक योर स्टेटसबाट डाउनलोड गर्न सकिनेछ। प्रवेश परीक्षा सञ्चालन हुने केन्द्र पछि प्रकाशित गरिनेछ।
0: साथै त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त शैक्षिक संस्थाहरूबाट भर्नाका लागि आवेदन फारम भर्ने अन्तिम मिति सम्ममा कुनै पनि अध्ययन संस्थान संकायका विषयमा स्नातक तह वा स्वसरह उत्तीर्ण भएकाहरूले मात्र प्रवेश परीक्षाका लागि अनलाइन आवेदन फारम भर्न योग्य हुनेछन्। कानूनमा पहिले नै स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरूले पुनः एलएलबी प्रवेश परीक्षामा आवेदन दिन पाउने छैनन्। थप जानकारीको लागि सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत सम्पर्क फोन नम्बर 083-520-307 083-520-298
2: पारस्परिक साथ सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो।
3: खुसीको खबर
0: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
3: हाम्रा विशेष सेवाहरू आईभीएफ आईयूआई हिस्टोस्कोपी दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
0: एचसीआरसी अस्पताल नेपालगंज तपाईँको परिवारको खुसीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455-36984।
3: के तपाईँ एसई पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एन्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
0: सिटी भिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्यकर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
3: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन एचए, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
0: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्राक्टिकल ट्रेनिङ, 100% प्राक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण।
3: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एन्ड कलेज भरपर्दो गन्तव्य बनेको छ। अनलाइन आवेदन फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म, सीमित सिट भएकाले आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
0: सम्पर्क कैलपाल हस्पिटल एन्ड कलेज सुर्खेत रोड नेपालगंज बाँके। सम्पर्क नम्बर 081-534-017 081-536-275। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार।
4: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु अरे राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रेर
3: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु कस्तो
0: हामी कहाँ सामसङ भिभो ओप्पो रेडमी इन्फिनिक्स कलर लाभा कम्पनीका मोबाइल एलजी सामसङ सिजी कम्पनीका टिभी फ्रिज घडी रेडियो ब्याट्री इमर्जेन्सी लाइट तथा विभिन्न कम्पनीका इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा होलसेल तथा फुटकरमा बिक्री गरिनुका साथै मोबाइल मर्मत पनि गरिन्छ
3: हजुर यति मात्र कहाँ हो र हामी कहाँ टिस्टामा टिभी फ्रिज एसी वासिङ मेसिन र सबै ब्रान्डका मोबाइलहरू पाइन्छ
0: प्रोपराइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्र नगर छ बीच बजार सुर्खेत सम्पर्क नम्बर 083-520-881 मोबाइल नम्बर 98-580-40-519

यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकादो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक्स सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टीमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्ससम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भए, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935, 98582390, 98584072 र 98448-61175। सिप सिकौं, आत्मनिर्भर बनौं, प्राविधिक शिक्षा सफल भविष्यको आधार।

0: Extreme energy drink.
1: भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
2: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-59960 र 97-678-84-566।
3: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा

0: भाँचेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचेको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
1: क्लिनिक रहेको स्थान वीरनगर छ, बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454933975 र 98145084031।
0: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
2: रेडियो भेरी FM
3: नेपालको संविधान प्रचलित कानून र न्यायका मान्य सिद्धान्तप्रति मेरो अटुट निष्ठा र समर्पण रहेको छ।
4: वरिष्ठताको रोलक्रम नपछ्याइकन अदालतको बागडोर सम्हाल्न लागेका प्रधान न्यायाधीशका सामु कस्ता चुनौती?
5: न्यायाधीशहरूसँग कसरी सौहार्द सम्बन्ध राख्ने, सिनियरहरूलाई उनीहरूलाई कसरी म्यानेज गर्ने भन्ने एउटा ठूलो चुनौती चाहिँ छ।
4: अनि कंगोमा आकलन गरिएको भन्दा छिटो इबोला फैलिएको WHO द्वारा जानकारी। सबभन्दा पहिला प्रमुख विश्व समाचार, अशोक दाहालबाट समाचार सुन्नुहोस्। इबोला भाइरसको संक्रमण फैलिएको कंगो गणतन्त्रमा विश्व स्वास्थ्य संगठन WHO ले 6 टन औषधि सहितका सामग्री पठाएको छ। WHO ले मध्य अफ्रिकामा संक्रमण फैलन सक्ने भन्दै सावधानी अपनाउन भनेको छ। मानिसहरूमा परीक्षण र निगरानीलाई तीव्रता दिएका स्वास्थ्य कर्मीहरूका लागि PPE सहितका सामग्री पठाइएको छ। इबोलाबाट 100 मानिसहरू संक्रमित भएको र हालसम्म 130 जनाको मृत्यु भएको ठानिएको छ। बाक्लो शहरी क्षेत्रमा संक्रमण पाइएको विषयले चिन्ता बढ़ाएको विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडहानोम घेहब्रेयससले बताएका छन्। नैरोबीबाट BBC संवाददाता थोमस मकवाना भन्छन्,
6: This current strain of the virus does not have a vaccine, but
4: यो प्रजातिको भाइरसका लागि कुनै खोप उपलब्ध छैन, तर संक्रमण फैलिएको समुदायका मानिसहरू उपचारका लागि अस्पताल भन्दा धामी झाँक्री कहाँ गइरहेका छन्। संवाददाता थोमस मकवानाको भनाई। इजरायलका कट्टर दक्षिणपन्थी अर्थमन्त्री बोत्सालेल स्मोत्रिचले अन्तर्राष्ट्रिय फौजदारी अदालत ICC ले आफू विरूद्ध पक्राउ पूर्जी जारी गरेको थाहा पाएको बताएका छन्। आफूमाथि लगाइएको आरोपबारे जानकारी नभएको र त्यसको प्रतिवाद गर्ने उनले बताएका छन्। ICC ले यसबारे प्रतिक्रिया जनाएको छैन। उनले वेस्ट ब्याङ्कको एउटा प्रसिद्ध प्यालेस्टिनी गाउँ ध्वस्त पार्न आदेश दिएका थिए, जसलाई ICC र संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय कानूनको उल्लंघन मानेका थिए। भारतमा एकै सातामा 2 पटक इन्धनको मूल्य बढ़ाइएकोमा विपक्षी पार्टीहरूले विरोध जनाएका छन्। कांग्रेस नेता मल्लिकार्जुन खड्गेले मूल्य वृद्धिको कदमले जनतामा भार थप्ने बताए। सरकारले मध्यपूर्वको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा बढ़ेको इन्धनको मूल्यका कारण भाउ बढ़ाउन जरूरी भएको बताएको छ। इन्धनको मूल्य निरन्तर बढ़दै जाँदा भारतमा महँगी बढ़ने चिन्ताहरू व्यक्त भएका छन्। थाइल्याण्डले 90 भन्दा धेरै देशका नागरिकहरूलाई आफ्नो देशमा भिसा बिना बस्न दिँदै आएको अवधि छोट्याउन लागेको छ। विदेशी नागरिकहरू लागू औषध तस्करी, यौन व्यापार सहितका अपराधमा संलग्न देखिएको भन्दै अपराध नियन्त्रणका लागि यस्तो कदम चालिएको थाई अधिकारीहरूको भनाइ छ। यसअघि कैयौं देशका नागरिकहरू थाइल्याण्डमा भिसा बिनै 60 दिनसम्म बस्न पाउँथे। अब देश अनुसार अवधि तोकिने र विदेशी नागरिकहरूलाई बढ़ीमा 30 दिनसम्म मात्रै बिना भिसा बस्न दिइने बताइएको छ। र अदालतको अवहेलना गरेको आरोपमा जेल चलान भएका 2 पत्रकारहरूप्रति ऐक्यबद्धता जनाउँदै मालदिव्सका कैयौं संचार माध्यमहरूले आज आफ्ना डिजिटल माध्यममा समाचार छापेनन्। राष्ट्रपति मोहम्मद मुइजको पूर्व सहयोगीसँग सम्बन्ध रहेको दावी गरिएको विवादास्पद वृत्तचित्र प्रकाशनमा लगाइएको रोक अटेर गरेको आरोपमा अडाडु वेबसाइटका 2 पत्रकारलाई 15 वर्षसम्मको जेल सजाय तोकिएको छ। यो BBC नेपाली सेवा हो।
7: साझापखमा यहाँलाई स्वागत छ। नवनियुक्त प्रधान न्यायाधीश मनोज कुमार शर्माले आज राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएका छन्। लगतै उनले सर्वोच्च अदालतमा पुगी पदभार समेत ग्रहण गरे। आजै संसदीय सुनवाई समितिले उनको सिफारिश अनुमोदन गरेको थियो। एक रिपोर्ट। प्रधान न्यायाधीशमा संवैधानिक परिषदले सिफारिश गरेका मनोज कुमार शर्मालाई आज संसदीय सुनवाई समितिले सर्वसम्मतिका साथ अनुमोदन गरेको छ। दिनभरि चलेको सुनवाईका प्रक्रियाका बेला शर्माले उनी विरूद्ध परेका उजुरीहरूको तथा सांसदहरूको प्रश्नको जवाफ दिएका थिए। आफ्नो अवधारणा र कार्ययोजना प्रस्तुत गर्ने क्रममा उनले न्यायप्रतिको निष्ठामा जोड़ दिएका थिए।
3: नेपालको संविधान, नेपाल प्रचलित कानून र न्यायका मान्य सिद्धान्तप्रति मेरो अटुट निष्ठा र समर्पण रहेको छ। संविधानवाद, न्यायपालिकाको स्वतन्त्रता, विधिको शासन, शक्ति पृथ्वीकरण एवं नियन्त्रण र सन्तुलनको सिद्धान्त, मानव अधिकार, नागरिकता, मौलिक अधिकार, अभिव्यक्ति स्वतन्त्रता लगायतका लोकतन्त्रका आधार स्तम्भहरूको जगेना र प्रबन्ध गर्नु न्यायपालिकाको कर्तव्य हो।
7: झण्डै दुई साता अगाडि प्रधानमन्त्री अध्यक्ष रहेको संवैधानिक परिषदले वरिष्ठ तीनजनालाई पन्छाएर शर्मालाई सो पदमा सिफारिश गरेको थियो। सो निर्णय विरूद्ध सर्वोच्च अदालतमा परेका रिट निवेदन दरपीट भएका तथा दरपीट विरूद्धका निवेदन दर्ता नगरिएका विषयले अहिले सर्वोच्च अदालत विवादित बनेको छ। सोमबार कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले तत्काल त्यस्ता रिट निवेदन दर्ता गर्न सर्वोच्चको प्रशासनलाई आदेश दिए तापनि त्यसको कार्यान्वयन भएको देखिएको छैन। यही सन्दर्भमा सुनवाई समितिमा सांसदले राखेको प्रश्नमा शर्माले हाल सर्वोच्च अदालतमा देखा परेका विवादबारे आफ्नो टिप्पणी नरहेको बताए।
3: न्याय प्रशासनमा दुई किसिमबाट हुन्छ, एउटा सम्पादन र पुरा हुन्छ, जुन सम्पादन भने अर्को न्याय प्रशासन हुन्छ। प्रशासनमा यी लिड दर्ता गर्ने, दर्पित गर्ने, दर्ता गर्ने सबै कार्यहरू चाहिँ के हो त भन्नुहुन्छ, यो प्रशासनिक कार्यहरू हो। यसमा चाहिँ प्रशासनका होइन रहेका मुख्य रहेका जो आफ्नै चाहिँ त्यो कार्यलाई स्वतन्त्र हुनुहुन्छ र उहाँले आफ्नो विवेक प्रयोग गरी न्यायालयको लागि चाहिँ दर्पित गर्न सक्नुहुन्छ र दर्ता गर्ने अथवा त्यो प्रक्रिया त्यो प्रयोग गर्नुभएकोमा चाहिँ मेरो केही पनि गर्नु छैन।
7: सर्वोच्चभित्र न्यायाधीशहरूको कुनै गुटबन्दी नरहेको पनि उनले बताए। आज बिहान प्रस्तावित प्रधान न्यायाधीश शर्माको विरूद्ध परेका 16 उजुरी खोलेको सुनवाई समितिले दिउँसो उजुरीकर्ताहरूसँग छलफल अनि प्रस्तावित न्यायाधीशको सुनवाई गरेको थियो। यसै सिलसिलामा हामीले संविधानविद तथा वरिष्ठ अधिवक्ता पूर्णमान साक्यलाई सम्पर्क गरी अब नयाँ प्रधान न्यायाधीशका सामुन्ने के कस्ता चुनौती छन् भनेर सोधेका छौं।
8: पहिलो चुनौती के छ भनेदेखि अहिले जुन न्यायाधीशहरूलाई सुपरसिड गरेका छ नि, ती न्यायाधीशहरूसँग कसरी सौहार्द सम्बन्ध राख्ने र सिनियरहरूलाई उनीहरूलाई कसरी म्यानेज गर्ने भन्ने एउटा ठूलो चुनौती चाहिँ छ।
7: अब जुन परिस्थितिमा उनको नियुक्ति भयो होइन, अब बार पनि अहिले आन्दोलित छ, अब शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलन जस्ता कुराहरूमा पनि प्रश्नहरू उठाइएका छन् संसदमा भित्र बाहिर। यो मामिलामा चाहिँ प्रधान न्यायाधीश जुन आउँदै हुनुहुन्छ उहाँले के गर्नुपर्छ? पहिलो एक दुई तिन
8: पाँच सातवटा पोलिटिकली एकदमै हाइली चार्ज मुद्दाहरूको डिस्पोज गर्ने भन्ने कुरा चाहिँ ठुलो एउटा अर्को चुनौती छ। अब ती मुद्दाहरू प्राय जसो संवैधानिक इजलासमा छ र संवैधानिक इजलासको गठन गर्दाखेरि कुन प्रक्रियाबाट जाने, अब सिनियोरिटीबाट जाने कि त्यो संवैधानिक इजलासको लागि चाहिँ न्यायाधीशहरूको जुन चाहिँ पुल हुन्छ, 9 न्यायाधीशहरूको पुल हुन्छ, त्यो पुलबाट यो सिनियोरिटीबाट नगएर सिनियर प्लस जुनियरहरू 9 मध्ये उसले फेरि त्यसमा प्ले गरेर अर्को बेन्च गठन गर्ने हो भन्ने कुरा चाहिँ बडो चासोको विषय बन्छ र सबैले बाँच गरिरहेको हुन्छ। अब कसरी बेन्च गठन गरेर ती मुद्दाहरू डिस्पोज गर्ने भन्ने कुरा चाहिँ उसले चाहिँ धेरै ध्यान
7: गराएको, आफ्नो कामबाट नै देखाउनु पर्ने हुनेछ,
8: एकदमै जिम्मेवार भएर काम गर्नुपर्छ र त्यो संवैधानिक इजलासमा मुद्दा लाँदा र त्यो संवैधानिक इजलासमा त्यो मुद्दाको हियरिङ गर्नलाई बेन्च गठन गर्दाखेरि उसले धेरै नै ध्यान पुर्याउनु पर्नेछ।
7: एउटा कुरा तपाईँले अघि कोट्याउनु भयो, संवैधानिक परिषदले वरिष्ठता नहेरिकन छानेको व्यक्ति अहिले प्रधान न्यायाधीश बन्दै हुनुहुन्छ। अब त्यसो हुँदा उनी भन्दा वरिष्ठ रहेका जुन न्यायाधीशहरू हुनु पाएनन्, अब उहाँहरूसँगै बेन्चमा काम गर्नुपर्ने स्थिति त आइहाल्छ। अब यो विषयमा यसलाई कसरी व्यवस्थापन राम्रो सहज रूपमा गर्न सकिने ठाउँ कति देख्नुहुन्छ अथवा होइन यसले त गतिरोध ल्याउने पो छाँट्छ भन्ने लाग्छ तपाईँलाई?
8: त्यो सबै कुराहरू विचार गरेर उसले एउटा न्यायाधीश हुनुपर्ने जुन किसिमको सहनशीलता र निष्पक्षता छ त्यो प्रदर्शन गरेर नै अगाडि बढ्छ जस्तो लाग्छ। सजिलो चाहिँ छैन तर के छ भनेदेखि चाहिँ उहाँले सर्वोच्च अदालतमा आउने सेवाग्राहीहरूलाई प्रशासनबाट पुर्याउने सेवाहरूलाई सुस्त र एकदमै सजिलो किसिमले उहाँहरूले चाहिँ राहत महसुस भएको चाहिँ हुनु जरुरी छ एउटा कुरो, र उहाँको नेतृत्वमा सर्वोच्च अदालतबाट चाहिँ कुनै गलत काम कुरो हुँदैछ या कुनै किसिमको चाहिँ निष्पक्ष र स्वच्छ न्याय प्रदान गर्ने सन्दर्भमा त्यहाँ चाहिँ बिचौलियाहरूको प्रवेश भइरहेछ, त्यहाँ मुद्दा मामला छिन्दाखेरि चाहिँ न्याय किनले भइरहेछ भन्ने कुराको चाहिँ कुनै किसिमको संकेतहरू आयो भने उहाँले तुरन्तै त्यसमा एक्ट गर्नुपर्ने हुन्छ, नभएदेखि उहाँलाई चाहिँ कन्टिन्यू गर्न गाह्रो हुन सक्छ।
7: अनि अन्तिममा पूर्णमानजी, जुन अहिले सर्वोच्चको चाहिँ प्रशासनिक अधिकारीलाई कायम प्रधान न्यायाधीशले दिएको आदेशको प्रसङ्ग आयो हिजोदेखि, र त्यो कार्यान्वयन भएको पनि देखिएको छैन, त्यो अलिक अप्ठ्यारो खालको स्थितिमा छ सर्वोच्च। नयाँ प्रधान न्यायाधीशले सुरुमा त यही विषय सम्बोधन गर्नुपर्ने होला,
8: उहाँले आफ्नो पदभार सम्हालेपछि त्यो निवेदनको सायद औचित्य समाप्त हुन्छ, र अहिलेसम्म जुन चाहिँ सर्वोच्च अदालतमा देखिरहेका जुन कि अनिश्चितता र अनियमको स्थिति छ त्यो समाप्त हुन्छ र अदालत सुचारू रूप चल्छ। अब अगाडि कसरी बढ्ने भन्ने कुराको सम्बन्धमा चाहिँ मनोज सुमनले नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनसँग हाम्रो चाहिँ सहमति कायम गरेर कर्मचारीलाई पनि आफ्नो ठाउँमा राखेर त्यसले अगाडि बढ्नु
7: हुनेथे संविधानविद तथा वरिष्ठ अधिवक्ता पूर्णमान साखे। अब अर्को प्रसंग, काठमाडौँ उपत्यकाका नदी किनारा लगायत सार्वजनिक तथा सरकारी जग्गामा बसोबास गरिरहेका मानिसहरूलाई त्यहाँबाट हटाइएपछि सरकारले त्यस्ता विस्थापित परिवारलाई पुनर्स्थापना खर्च दिने निर्णय गरेको छ। मंगलबारको मन्त्री परिषद बैठकले प्रति परिवार एकमुष्ट रू 25,000 रूपियाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिए। साथै 3 महिनासम्म मासिक राहत रकम पनि दिइने उनले बताए।
9: काठमाडौँ उपत्यका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने व्यक्तिहरूको विवरण रुजु गरी प्रति परिवार पुनर्स्थापना खर्च बापत रू 25,000 एकमुष्ट रूपमा प्रदान गर्ने, जोखिम मुक्त बस्तीबाट हटाइएकाहरूलाई वैकल्पिक बसोबासको व्यवस्था आफै गर्न प्रोत्साहित गर्न 5 सदस्यीय भएको प्रति परिवार राहत रकम रू 15,000 प्रति महिनाको र 100 भन्दा बढ़ी सदस्यका लागि प्रति सदस्य थप रू 2,000 प्रति महिनाको दरले हाललाई 3 महिनाका लागि बसोबास व्यवस्थापन खर्च उपलब्ध गराउने।
7: मन्त्री परिषदको निर्णयमा वृद्ध, अशक्त, असहाय तथा आफ्नो व्यवस्थापन गर्न नसक्ने व्यक्ति तथा परिवारलाई तोकिएको होल्डिङ सेन्टरहरूमा राख्ने विषय पनि उल्लेख छ। साथै बालबालिका तथा विद्यार्थीको पठन पाठन तथा विद्यालयको सुनिश्चितता र स्वास्थ्य सेवा सुविधाहरूको सुनिश्चितता स्थानीय तहसँगको समन्वय तथा सहकार्यमा गरिने जनाइएको छ। फेरि अर्को प्रसंग छोटकरीमा, फागुन 21 सम्पन्न भएको प्रतिनिधि सभाको निर्वाचन सञ्चालन गर्न 4,96,00,00,000 रूपियाँ खर्च भएको निर्वाचन आयोगले जनाएको छ। मंगलबार एक विज्ञप्ति प्रकाशित गर्दै आयोगले कुल मतदाता संख्या 1,89,00,000 भन्दा बढ़िरहेको हिसाबमा प्रति मतदाता 263 रूपियाँ खर्च भएको हिसाब दिएको छ। यसमा सुरक्षा बन्दोबस्तीका खर्च समेटिएका छैनन्। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, विश्व स्वास्थ्य संगठनका प्रतिनिधिले आकलन गरिएको भन्दा छिटो इबोला फैलिएको बताएका छन्। अधिकारीहरूले इबोलाबाट हालसम्म 131 जनाको मृत्यु भएको र 513 जना संक्रमित भएको बताएका छन्। मृतक मध्ये एकजना युगाण्डाका छन् भने बाँकी कंगो गणतन्त्रका हुन्। आधिकारिक तथ्याङ्क भन्दा धेरै संख्यामा मानिसहरू संक्रमित भएको आशंका गरिएका छन्। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
10: कंगो गणतन्त्रका लागि विश्व स्वास्थ्य संगठनकी प्रतिनिधि एनी एनसीआरले प्रकोपबारे थप अनुसन्धानले मात्रै यो कति फैलिएको छ स्पष्ट भन्न सकिने बताएकी छन्। लण्डनको एक संक्रमण अध्ययन गर्ने संस्थाले गरेको विश्लेषणले कैयौं मानिसहरूमा परीक्षण नभएको र 1,000 जना भन्दा धेरै संक्रमित भएको हुन सक्ने जनाएको छ। संक्रमण फैलिएको कंगोको इटोरी प्रान्तबाट बीबीसीसँग कुरा गर्दै एक स्थानीय बासिन्दाले मानिसहरू मर्ने क्रम तीव्र देखिएको र आफूहरू त्रसित अवस्थामा रहेको बताएका छन्। रेडक्रसले इबोलाको परीक्षण तीव्र नभए यो व्यापक स्तरमा फैलिने जोखिम औल्याएको छ। छिमेकी रूवाण्डा र युगाण्डा सहितका कैयौं अफ्रिकी देशहरूले सीमामा कड़ाई सहितका सावधानी अपनाउन शुरू गरेका छन्। रूवाण्डाले कंगो गणतन्त्रसँगको सीमा बन्द गरेको छ। युगाण्डाले मानिसहरूसँग हात नमिलाउन र अंगालो नहाल्न भनेको छ। हालसम्म पत्ता लागेका इबोलाका 3 प्रजाति मध्ये अहिलेको संक्रमण बुन्डी बुजो प्रजातिको भाइरसले निम्ति आएको र यसले संक्रमित मध्ये 1/3 मानिसहरूको ज्यान लिन सक्ने विज्ञहरूले बताएका छन्। अहिलेको प्रजातिका लागि कुनै पनि औषधि वा खोप पत्ता नलागे पनि इबोलाको जायर प्रजातिका लागि भने खोपले स्वीकृति पाइसकेको छ। संक्रमित मानिसहरूको ऱ्याल, सिगान, रगत र बान्ताबाट सर्ने इबोलाको लक्षण संक्रमण सरेको साधारणतया 21 दिनपछि मात्रै देखिने गर्छ। यसका प्रारम्भिक लक्षणहरूमा ज्वरो आउने, टाउको दुख्ने र थकान लाग्ने हुन्छ भने संक्रमणले च्याप्दै जाँदा बान्ता हुने, पखाला लाग्ने हुँदै जटिल समस्यासम्म देखा पर्छन्।
7: यसका साथै बीबीसी नेपाली सेवाको साझा पख यही समाप्त हुन्छ। भोलि बेलुकी 9:15 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: 6.9 इंच को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना।
2: वन वन्य जन्तु जल र जमिन प्रकृतिको अमूल्य उपहार, यिनको संरक्षण संवर्धन र सदुपयोग हाम्रो जीवनको आधार। वनले दिन्छ स्वच्छ वायु, स्वस्थ जीवन र दीर्घ आयु। वनमा आगो लगाउनु हुन्न ध्वस्त हुन्छ वन, लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन।
1: त्यसैले वन भित्र सलाई, लाइटर, पेट्रोल, मट्टीतेल जस्ता आगो जन्य वस्तु नलगाउ। चुरोटको ठुट्टा, सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्रभित्र नफालौं। त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौं। वनभोज जस्ता कार्य वन क्षेत्रभित्र नगरौं। गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाऊ। केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालयलाई खबर गरौं र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ। वनमा आगो लगाउनु कानूनी अपराध हो। कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।
2: डिभिजन वन कार्यालय सुर्खेत। ओहो रामुदाई, कता हिँड्नु भयो?
3: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो। धानको बिउ लिन बजार जान लागेको नि।
2: कुन धान लगाउने विचार गर्नु भयो र?
3: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि?
2: ल दाई, पनि US कम्पनीको US 312 शङ्कर धान लगाउने नि।
3: यो धान कस्तो छ नि बहिनी?
2: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाडी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
3: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान US 312 धानको बिउ लिएर आउँछु। अरूलाई पनि US 312 धान नै लगाउन भन्छु।
2: हुन्छ दाई, सँगै जाउँ है US 312 धानको बिउ लिनलाई।
4: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको US कम्पनीको US 312 शङ्कर धान नै लगाऊ।
5: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू, छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिष्टीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
5: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ECG सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
4: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र, प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट PTINR सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
6: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
7: रेडियो भेरी FM।

0: सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-85-56-455।
0: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागेको बेला मिठाई खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि भएको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर 6 वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-60-840।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
3: खाद्य वस्तुको किसिम: अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95 र सूर्यमुखी तेल प्रति पेटी 2860।
1: छुट कार्यक्रम निश्चित अवधि सम्म सञ्चालन हुने हुँदा लाभ लिनु हुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
3: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।
0: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश, मंगलगढ़ी सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-045।
4: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
2: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही जेठ 9 गते शनिबारको दिन आउनु हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
4: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुबनको पनि उपचार सेवा उपलब्ध छ।
0: हाम्रा दैनिक सेवाहरू हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
3: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
5: रेडियो भेरी एफएम

0: डिजिटल ठगीबाट बचौं।
1: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
0: ध्यान दिनुहोला, ब्याङ्कले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
1: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कको पहल।
2: यो जिन्दगीले पनि केही लक्षर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन। के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
3: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
2: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
3: अब इन्डियनै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
3: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
2: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
3: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि। हो, त्यही गएर सूर्जन रोकाईलाई भेट।
2: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि। फेरि उहाँ गरे के हो कसो?
3: लटिपिराग फोन नम्बर 9820293948, 9820293948।
4: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर। मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
5: अझै रमाइलो, ₹50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
4: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
5: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
6: नेपाल टेलिकम, राष्ट्रको संचार।
7: सूचना
8: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
7: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा, मुन्डा, फिर्पा, जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
8: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।
9: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारो र कसोहरू भएको छ मेरा दिने बाइजना भयो।
10: तै त काउजु, क्या गर्न मन गर्दछौ मुखभित्त?
9: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्यारो त आफै भन्दिन क्या।
10: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्न थियो, अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त।
11: तपाईँलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हात खुट्टाको बाथ रोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दाँत, दुबी सम्बन्धी उपचार, पाइल्स, बवासीर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
12: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
13: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 9784836175 र 9984839576।
14: रेडियो भेरी एफएम

0: सुनौलो अवसर
1: सिटी भिटीबाट सम्बन्धन प्राप्त कलेज अफ अलाइड नेपालगंज बाँकेमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
0: यदि तपाईँ स्वास्थ्य तथा प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य बनाउन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस्। अनुभवी शिक्षक, आधुनिक प्रयोगशाला, व्यावहारिक सिकाइ र उत्कृष्ट शैक्षिक वातावरण सहित कलेज अफ अलाइड तपाईँको सफल भविष्यको भरोसा योग्य गन्तव्य बनेको छ।
1: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन, एचए, डिप्लोमा इन फार्मेसी, पीसीएल इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, पीसीएल इन अफ्थाल्मिक असिस्टेन्ट ओए, डिप्लोमा इन फिजियोथेरापी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, प्री डिप्लोमा इन सर्वे इन्जिनियरिङ अमिन, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ।
0: हाम्रा विशेषताहरू शान्त, स्वच्छ तथा अध्ययन मैत्री वातावरण, सुविधा सम्पन्न आफ्नै भवन भएको, अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू, व्यवस्थित लाइब्रेरी सुविधा, सफा तथा हाइजेनिक क्यान्टिन, खेलकुदका लागि पर्याप्त स्पोर्ट ग्राउण्ड, अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास, प्र्याक्टिकल अर्थात् प्रयोगत्मक शिक्षामा विशेष जोड,
1: गुणस्तरीय शिक्षा, व्यावहारिक सिकाइ र विद्यार्थीको उज्जवल भविष्य निर्माण,
0: एचए र फार्मेसी कार्यक्रमको फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म, अन्य कार्यक्रमहरूमा भने सिधै भर्ना हुन सकिनेछ।
1: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके, सम्पर्क नम्बर 081537546, 081538260, 98580303005, 98480 9103, वेबसाइट www.collegeofallied.com, गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल भविष्यको भरपर्दो आधार।
2: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
0: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
3: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, एसबीआई बैंकको एक घर तरपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339975 र 98145804031।
0: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

0: भर्ना सम्बन्धी सूचना
1: यस सुर्खेत बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2082-83 का लागि स्नातक एलएलबी प्रथम वर्षका लागि भर्ना खुलेको सम्पूर्ण विद्यार्थीहरूमा जानकारी गराउँदछौ।
0: भर्ना कार्यक्रमहरू आवेदन फारम भर्ने अवधि यही चैत 30 गतेदेखि 2083 जेठ 7 गतेसम्म, प्रवेश परीक्षा सञ्चालन 2083 जेठ 29 गते शुक्रबार दिउँसो 12 बजेदेखि, प्रवेश परीक्षा शुल्क 1700, यी सेवा खल्ती कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा आवेदक स्वयंको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ।
1: आवेदन फारम उपलब्ध हुने अनलाइन आवेदन फारम त्रिभुवन विश्वविद्यालयको कानून संकायको वेबसाइट www.yafol.edu.np वा www.entrance.yafol.edu.np मा उपलब्ध हुनेछन्। प्रवेश पत्र प्राप्त गर्ने तरिका 2083 साल जेठ 25 गते www.yafol.edu.np मार्फत चेक योर स्टेटसबाट डाउनलोड गर्न सकिनेछ। प्रवेश परीक्षा सञ्चालन हुने केन्द्र पछि प्रकाशित गरिनेछ।
0: साथै त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त शैक्षिक संस्थाहरूबाट भर्नाका लागि आवेदन फारम भर्ने अन्तिम मिति सम्ममा कुनै पनि अध्ययन संस्थान संकायका विषयमा स्नातक तह वा स्वसरह उत्तीर्ण भएकाहरूले मात्र प्रवेश परीक्षाका लागि अनलाइन आवेदन फारम भर्न योग्य हुनेछन्। कानूनमा पहिले नै स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरूले पुनः एलएलबी प्रवेश परीक्षामा आवेदन दिन पाउने छैनन्। थप जानकारीको लागि सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत सम्पर्क फोन नम्बर 083-520-307 083-520-298

0: भर्ना खुल्यो
1: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
1: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-520-114 मोबाइल 98-585-59960 र 97-688-84-566।
0: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम जोइनिङ फोटो फ्रेम रु 100 देखि 15,000 सम्म फोटो फ्रेमहरू साथै होटल बैंकिङ सरकारी कार्यालय योजना बोर्ड पुस्तक पसल एग्रोभेट फेन्सी पसल खाद्य पसल र अन्य पसलको लागि सादा फिलेक्स रेडियम फिलेक्स लाइट बोर्ड नर्मल बोर्ड नर्मल बोर्ड फ्रेमिङ प्रिन्टिङ समेत गर्ने गरिन्छ।
0: हजुर, हामी कहाँ फोटो प्रिन्ट फ्लेक्स ब्यानर प्रिन्ट फ्लेक्स बोर्ड टोकन अफ लभ स्टिकर प्रिन्ट भिजिटिङ कार्ड बिल लेटर प्याड सेल्फ इङ्क स्ट्याम्प सर्टिफिकेट प्रिन्ट ब्याच प्रिन्ट आईडी कार्ड इन्भिटेसन कार्ड क्यानभास प्रिन्ट म्याट फोटो प्रिन्ट प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्रनगर छ बुद्धपथ लाइन गरिमा विकास मैंकमुनि सुर्खेत फोन नम्बर 083-521-179 मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
2: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना।
0: वन वन्य जन्तु जल र जमिन प्रकृतिको अमूल्य उपहार यिनको संरक्षण सम्वर्धन र सदुपयोग हाम्रो जीवनको आधार। वनले दिन्छ स्वच्छ वायु स्वस्थ जीवन र दीर्घ आयु। वनमा आगो लगाउनु हुन्न ध्वस्त हुन्छ वन। लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन।
2: त्यसैले वन भित्र सलाई लाइटर पेट्रोल मट्टीतेल जस्ता आगो जन्ने वस्तु नलगाउ। चुरोटको ठुट्टा सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्रभित्र नफालौ। त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौ। वनभोज जस्ता कार्य वन क्षेत्रभित्र नगरौ। गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाऊ। केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह डिभिजन वन कार्यालय जिल्ला प्रहरी कार्यालय नेपाली सेना जिल्ला प्रशासन कार्यालयलाई खबर गरौ र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ। वनमा आगो लगाउनु कानूनी अपराध हो। कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।
0: डिभिजन वन कार्यालय सुर्खेत।
3: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ट्ज।
4: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 10 बजेको छ।
5: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
6: हवस् त आजका लागि रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ट्जको सम्पूर्ण कार्यक्रम यही सकिन्छ। भोलि बिहान 5 बजे विविध सूचनामूलक समाचारमूलक अनि मनोरञ्जनात्मक कार्यक्रमहरूको साथमा उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मको लागि तपाईँको मिठो निन्द्राको कामना गर्दै बिदा हुन्छौ। शुभरात्री।

नमस्कार। रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्जको प्रसारणमा तपाईलाई हार्दिक स्वागत छ। हाम्रो यो प्रसारण तपाई राति 11 बजेसम्म सुन्न सक्नुहुन्छ। ताजा खबर, मनोरञ्जन अनि सूचनाको लागि सुन्दै गर्नुहोस् रेडियो भेरी एफएम।

0: रेडियो भेरी एफएम 98.6
1: कृतनको प्रकरण सारा बताई बक्सु हो। अब हिरण्य कश्यपको पूर्ण चरित्र यहाँ सुन्नुहोस्। हिरण्य कश्यप कस्तो व्यक्ति हो, हिरण्य कश्यपले कहाँ कहाँ के गर्यो, त्यसको संक्षिप्त जानकारीको लागि हिरण्य कश्यप उपाख्यान महाराज परीक्षितलाई सुखदेवले र नारद नामको ऋषिले राजा युधिष्ठिरलाई हिरण्य कश्यपको पूर्व वृत्तान्त यथार्थ बताउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट महाराज परीक्षितलाई सुखदेव स्वामीले बताउनुभयो। हिरण्य कश्यप चरित्रार्थ वर्णन विस्तारको लागि हिरण्य कश्यप नामको दानवराज बडो वैभवशाली प्रतापशाली, त्यसले तपस्या गर्दा गर्दा गर्दा गर्दा बडा जोडदारसँग तपस्या गर्यो। भगवान प्रसन्नका लागि हुनुभन्दा पहिला त्यसको जब आमा रोएको, त्यसकी पत्नी रोएको, त्यसको परिवार रोएको, यो समस्यालाई समाधान कसरी गर्न सकिन्छ भन्ने विषयका लागि गम्भीर सोचेर, गम्भीर सोचाइमा अनुमान गर्दै भन्न लाग्नुभयो, लौ त मेरो भगवान अब के गर्ने होला भनेकन बडा विवेकपूर्वक, विचारपूर्वक, ध्यानपूर्वक, मननपूर्वक, चिन्तनपूर्वक यो प्रभावबाट प्रोग्राम तयारी भयो। अनि हिरण्य कश्यपको नाम गरेको दानवराजको जब आमालाई सम्झाइ बुझाइ गर्नका लागि सवारी हुनुभयो महाराज, जब यमराज हेर्नुहोस् मलाई पनि जन्मिएको छ घण्टा पछाडि, छ घडी पछाडि आमा बाबाले मलाई छोडेको, आज काल दण्ड यमराज भएर संसारमा ढुलेको छु, अर्काको मृत्यु जानेर रुनु हुँदैन, एउटा उसिनर नामको राजाको चरित्र पनि बताइदिनु भयो, त्यसै प्रसंगमा एउटा जब मलेवाको व्याख्या पनि गरिदिनु भयो, आकाशको मार्गबाट उडेर आएको एउटा मलेवाको बथान थियो, त्यो मलेवाको बथानलाई देखेर एउटा शिकारीले जाल फाल्यो, जालमा धान गाउ जौ मुगोसामा कागुनु र चना छर्यो, सबै चराहरू गएर त्यहाँ खाना भनेर लागेका थिए, अचानक पूर्वक खाना भनेर लागेको बेलामा, यसकारणबाट अब यसरी खान भनेर लागेको बेलामा अचानक पूर्वक त्यो बुढो मलेवाले के भन्यो भने, मेरो बाबु जान हुँदैन, मेरो वचन मान जान हुँदैन, मेरो वचनलाई मर्यादा मान जान हुँदैन, यसरी खान जान हुँदैन भन्दा यो बुढो आफू देख्ने पनि होइन, आमले भनेको ठाउँमा पनि मान्दैन भनेर गएर झपाझप आएर टिप्न लागेका थिए। सारा बुढो मलेवाको वचनले नमानिकन गएका जति छिटामिटा मलेवालाई जालमा फसाएर मारिदियो शिकारीले। यसैले के भन्नुहोस् तपाईँ भनेदेखि, बुढाको वचन मान्नु, बुढाको अपमान नगर्नु, बुढालाई अपमान गर्यो भने बडो नराम्रो हुन्छ, यसकारणबाट बुढाको वचनलाई मर्यादालाई हनन नगर्नु यो उत्तम कुरा हो। बुढा पुराना कुरा मान्दैन अहिले, त्यो बुढोले के जाने थियो र त्यो बुढी खोत्री ल त्यस त्यो बुढी काम लागिन्छ र हाम्रो बुढी हाम्रो सासु, सासुलाई त झन् देख्नै भनेर सक्दैनन्, हाम्रो आमा जस्तो भए पो हुन्छ भन्छन्, आमा चाहिँ उहाँ बुहारीलाई उत्तिकै गरेर बसिन्छ फेरि उहाँ, त्यसै कारणले लौ त मेरो महाराज परीक्षा अब के गर्ने, बडा समस्या पर्यो, मेरो भगवान बडो गम्भीर विचार गरे र सोच गरे।